0: सबैभन्दा डरै त्यही त हो नि त्यो मान्ने भने, किनभने उहाँहरूले अमूल्य भोट दिएर जिताइसकेपछि फलानु मान्छे नरिसाइदिए हुन्थ्यो भन्ने त डर हो, सबैभन्दा डरै त्यही हो कि मसँग एउटा लिडरसँग यदि त्यो डर छ भने त्यो कुशल लिडर हो भन्ने पनि लाग्छ मलाई।
1: अनि अहिले हासाले तपाईँले बर्दियाको बाँसघटीबाट एकजना व्यक्ति विदेशमा गएको अलपत्र परेको र तपाईँले संसदमा आवाज उठाएका कारण सरकारको अग्रसरतामा चाहिँ उद्धार भयो होइन?
0: हो, त्यस्तै के हो भने त्यो बाँसगढी नगरपालिका वार्ड नम्बर 2 अमुया गाउँको हुनुहुन्छ उहाँ होमबहादुर नेपाली हुनुहुन्छ। उहाँ चाहिँ दुबई जानुभयो, दुबई गइसकेपछि उहाँ ठगिनुभयो। उहाँको नामबाट ब्याङ्क एकाउन्ट ब्याङ्कबाट लोन लियो र लोन लिने मान्छे भागिदियो, भागिदिएपछि उहाँ जेलमा जानुभयो होइन। जेल गइसकेपछि मैले चाहिँ पार्लियामेन्टमा कुरा उठाएँ, पार्लियामेन्टको कुरा उठाएर चाहिँ नेपाल सरकारलाई चाहिँ उहाँको उद्धार गर्यो। अब तपाईँलाई एउटा चाहिँ अब यो तपाईँको रिपोर्टर यदि बाँके बर्दियामा हुनुहुन्छ भने म तपाईँलाई यो निवेदन गर्छु, त्यो घटना सार्वजनिक भइसकेपछि मलाई अहिले कम्तीमा 30-40 जना बर्दियाका मान्छे मात्रै विदेशमा चाहिँ कोही जेल गएको, कोही इलिगल भिसामा गएर चाहिँ दुःख पाएको, यहाँसम्म कि कम्बोडियामा पनि 5 जना मान्छे चाहिँ हराइरहेको भन्ने चाहिँ हिजो चाहिँ एसएमएस आयो। यति धेरै मान्छे विदेशमा, कम्बोडिया जस्तो ठाउँमा हेर्छ, कम्बोडियामा पनि 5 जना कि 7 जनाको लिस्ट चाहिँ जेलमा हुनुहुन्छ भनेर एजनपुर, यति धेरै मान्छे चाहिँ यो त्यो घटना प्रकाश के अरे सार्वजनिक भएपछि यति धेरै मान्छे चाहिँ विदेशमा चाहिँ जेलमा रहेको खबर आइरहेछ कि त्यो चाहिँ तपाईँहरूले पनि यो के अरे चाहिँ अब सञ्चार माध्यमबाट उठाउनु पर्यो भन्ने मलाई लाग्छ। म तपाईँलाई सहयोग गर्नुपर्छ भने त्यो के भन्छ अरे मलाई आएका एसएमएसहरू म तपाईँको रिपोर्टरलाई म तपाईँलाई उपलब्ध गराइदिन सक्छु।
1: अनि यो चाहिँ कस्तो कसरी रहेछ त, एउटा सांसदले कसरी उद्धार गर्नको लागि सहयोग गर्दोरहेछ?
0: यो कसरी हो भने
1: तपाईँले कहाँ कसैलाई भन्नुहुन्छ कि अथवा आफै लाग्ने?
0: होइन, यस्तो छ, सफ्टवेयर छ है, त्यो एउटा सफ्टवेयर वेब के अरे एप्स छ, तपाईँको वैदेशिक रोजगार विभागको एउटा वेबसाइट छ होइन, उहाँहरूले आफै पनि गर्न सक्नुहुन्छ त्यो। त्यहाँ चाहिँ तपाईँको म त्यहाँ यो काम लाग्ने कुरा पनि हो, वैदेशिक रोजगार विभागमा गएको उसमा चाहिँ के अरे गुगलमा गएर खोज्नुभयो भने मान्छे हराएको, बेपत्ता भएको, मृत्यु भएको एउटा अप्सन आउँछ। त्यहाँ चाहिँ पासपोर्ट सबै कुरा दिनुभयो भने चाहिँ उसले चाहिँ यसको अवस्था यो हो है भनेर बताउँछ। अनि त्यसपछि हाम्रो चाहिँ त्यहाँ चाहिँ दूतावास मार्फत त्यहाँ चाहिँ सम्पर्क हुने गर्ने चाहिँ हुन्छ। अहिले चाहिँ त्यो भयो र अहिले चाहिँ के हो भने हाम्रो चाहिँ अहिले चाहिँ एउटा टास्क फोर्स बनाएको छ कि, अहिले सरकारले टास्क फोर्स बनाएको कारणले टास्क फोर्सले काम गर्दा नै छिटो उद्धार चाहिँ भयो। हिजो मात्रै एकजना चाहिँ के अरे 35 धादिङको केसमा 6 महिनादेखि तपाईँको चाहिँ के अरे लास विदेशमा रहेको चाहिँ सायद हिजो आज कहिले आयो होइन, त्यो फेसबुकमा देखिरहेको थियो नि त, आशिका मान्ने आशिकाजीले उठाउनु भएको थियो नि त हो। त्यसैले चाहिँ हामीले प्रेसर गर्ने हो, बोल्ने हो, जबसम्म सरकारले सुन्दैन नि तबसम्म उठिरहने हो, बोल्ने हो, प्रेसर गर्ने हो, त्यसो त हुन्छ नि त।
1: अनि सांसदहरूले मुख्यत कानून बनाउने काम हो होइन, तर अब चुनावको बेलामा पुल बाटो बगैँचाको कुरा गरिएन भने भोट दिन्छन् कि दिनन् फेरि अर्को बहसको विषय होला।
0: यही छ,
1: अब अहिले तपाईँहरूले पछिल्लो पटक हेर्ने हो भने अब सांसदहरूले उद्धारको लागि जुन खालको तपाईँहरूले आवाज उठाइराख्नु भएको छ र तपाईँले एउटा घटनामा सफलता प्राप्त गरेपछि 30-35 जनाले हामीलाई पनि ल्याइदिनुहोस्, फिर्ता गरिदिनुहोस् भनिरहेका छ होइन। आशिका तामाङ मानेजूले त परराष्ट्र मन्त्रीज्यूलाई फेरि त्यो दोहोरो प्रश्न गर्न नपाएको झोकमा चाहिँ झोला बोकेर हिँड्नु भयो होइन। अब सांसदले खास कुरा उठाइदिने मात्रै हो कि अथवा एउटै विषयलाई त्यो निष्कर्षमा नपुग्दासम्म तपाईँ उता गर्दाखेरि यता विधेयक बनाउने काममा फेरि कसले गरिदिने हो, कति चाहिँ गर्ने हो, कति गर्ने होइन?
0: दुइटै कुरा गर्न पर्यो। हाम्रो चाहिँ शून्य समय हुन्छ नि, शून्य समयमा हामीले आफ्नो जिल्लाको समस्या बोल्ने हो कि, त्यो बोल्दाखेरि यदि कानून छैन भने त्यो कानून बनाएर पनि त्यसलाई इम्प्लिमेन्ट गर्न पर्यो भन्ने चाहिँ हो कि। तपाईँको हामीले शून्य समय विशेष समय भनेको आफ्नो जिल्लाका लागि अनि कुनै मुद्दाका लागि बोल्ने हो होइन, अरू विधेयक त चाहिँ हामीले बनाउने नै गर्ने कुरा हो नि। तपाईँले अघि कुरा जो गर्नु भने विकासको कुरामा चाहिँ सांसदहरू जोडिने कि नजोड्ने भन्ने कुरा हो नि त होइन। सबैभन्दा कुरा के भने कानून बनाउने हो, तर हाम्रो चलन के भइदियो भने सांसद भइसकेपछि यसले चाहिँ के अरे गाउँमा भएको माटो के अरे सड़क चाहिँ खाल्लो छ भने त्यसलाई माटो पनि पुर्ने हो, नागरिकता पनि बनाइदिने हो, मालपोत बुझ्न सजिलो भने मालपोत पनि बुझाउन सहयोग गरिदिने हो, नागरिकता पनि बनाइदिने बुझाइ चाहिँ छ, तर बिस्तारै यो कम हुँदै गएको छ।
1: तपाईँको चाहिँ कतिको आउँछ विकास निर्माण पानी
0: धेरै धेरै, तपाईँ गाउँमा जानुभयो भने तपाईँको एउटै कुरा के हुन्छ, अहिले म चाहिँ तपाईँको मेरो फेसबुक के अरे सामाजिक सञ्जाल हेर्नुभयो भने, तपाईँको वाट्सएप र म्यासेन्जर हेर्नुभयो भने पानी पर्ने बित्तिकै 10 ठाउँबाट मलाई चाहिँ सड़कका फोटो आउँछ, मेरो गाउँको बाटो यस्तो भयो, मेरो ठाउँको चाहिँ बाटो चाहिँ हिँड्न नसक्ने भयो भन्ने चाहिँ आउँछ।
1: तपाईँ के गर्नुहुन्छ त्यसपछि?
0: त्यसपछि चाहिँ के गर्ने भने हामी चाहिँ हुन्छ अब बिस्तारै हुन्छ, अब गाउँपालिका प्रदेशसँग पनि सम्पर्कहरू छ भने हामी भन्छौँ, तर सदरमा चाहिँ हामी बोलेका त छैनौँ होइन। तर यो बोलेका म चाहिँ यो चाहिँ खाल्डो परेको ठाउँमा चाहिँ के भन्छ अरे पटान गरिदिनु पर्यो सरकार भने बोल्न त्यो सुहाउन पनि सुहाउँदिन,
1: पोर दिनु पर्यो भनेर,
0: पोर दिनु पर्यो भने भएन। तर चाहिँ प्रदेश र चाहिँ तपाईँको स्थानीय सरकारलाई हामी कल गरेर सकेसम्म गरिदिनु चाहिँ समन्वय चाहिँ हामी गर्छौँ। तर एउटा कुरा चाहिँ कस्तो हो भने नि, जस्तै तपाईँको हेटौडाको हिजो घटना सुन्नुभयो भने चारजना बच्चा स्कूलबाट पढ्दै गएर आएको एउटा खोलोबाट खोलामा चाहिँ बगे नि, त्यो संसदसँग जोडिएको प्रश्न हो। किनभने त्यो किन बग्यो भन्दाखेरि त्यसले पुल चाहिन्छ नि त, पुल चाहिनका लागि पालिकाले न पालिकासँग बनाउने बजेट नहुन सक्ला, प्रदेशसँग बजेट नहुन सक्ला, त्यति बजेटले पुल बन्न नसक्ला। तर संघीय सांसदले चाह्यो भने उनको 3 करोड 10 करोड भयो भने त बन्छ नि त।
1: तपाईँले कतिवटा पठाउनु भयो अहिले तपाईँ संघीय सांसद भएपछि?
0: पुलको कुरा,
1: पुल बाटो
0: मैले त धेरै हालेको थिएँ हेर्नुहोस् है, धेरै हालेको थिएँ। अहिले चाहिँ तपाईँको मलाई सबैभन्दा एक नम्बर मलाई चाहिँ के थियो भने बर्दिया, तपाईँ आफै पनि बर्दिया बाँकीको भूगोल तपाईँले थाहा भएर, मैले एक नम्बरमा हालेको के थियो भने बबई पुल, त्यो बाराबरिया नगरपालिका र के अरे चाहिँ गुलरिया नगरपालिका जोड्ने पुल जो पप्पू कन्स्ट्रक्सन्सले बनाएको थियो, अहिले 8 गते टेन्डर भइसक्यो, कस कसले टेन्डर हाल्नु भएको छ, 8 गते त्यो टेन्डर चाहिँ ओपन हुन्छ, कसले पाउँछ त्यो चाहिँ होइन,
1: त्यो तपाईँकै देन हो
0: एकदम 100%।
1: दोस्रो
0: चाहिँ हाम्रो चाहिँ एउटा तपाईँको बाँसगढी नगरपालिका वार्ड नम्बर 3 अछरिया खोलाको पुल, त्यो कस्तो छ भने मान खोला र अछरिया खोलाले घेरिएर त्यो टापु हो, त्यहाँ एउटा घट्टेकुलो पुल छ होइन। तपाईँको कतर्निया बारबर्दिया नगरपालिका वार्ड नम्बर नौको एउटा फचका सरी के अरे बोकलभार र खल्ला कतर्निया जोड्ने पुल है, अर्को चाहिँ मेरै पालिकाको वार्ड नम्बर एक बाँकीको सैनिक जोड्ने पुल मानखोलामा, यिनी धेरैहरू परेका छन्, धेरै पुल छन्।
1: त्यो बाङ्गो पुललाई सिधा बनाउने बारेमा चाहिँ आवाज किन उठाउनु न तपाईँ?
0: त्यो बाङ्गो पुललाई त्यो नबन्ने भयो,
1: सरकारको अर्बौ त गयो नि त, अनि
0: अब गयो, कानुन थिएन
1: त्यति भनेर छुट मिल्ने पाउने हो हामी,
0: त्यो हामीले अहिलेसम्म छुट पाउँछौँ, त्यो किन छुट पाउँछौ भने त कानुन नै थिएन। के थियो भने
1: बर्दियाको त्यो गुलरिया जोड्ने पुलको कुरा गर्दैछु,
0: तपाईँले त्यही कुरा दिन्छु, कस्तो भयो भने तपाईँको पुल चाहिँ बनायो, पुल बनाएपछि चारवटा चाहिँ ढल्यो होइन, अरू त बाँकी सध्ये छ नि त, चार पाँचवटा चाहिँ त्यो किल्ले के भन्छ अरे त्यो के भन्छ त्यो चार पाँचवटा त्यो
1: पिलरका
0: चाहिँ भागहरू खस्यो होइन, बगायो, त्यसलाई मरम्मत गर्न पर्थ्यो नि त।
1: एकजना सांसद त त्यही मुनि नै धर्ना बस्छ,
0: अब त्यस अरू सांसदका कुरा नगरौँ, अहिले अरू सांसदका कुरा गर्नु भएन होइन, आफ्नो कुरा। अनि तपाईँको त्यहाँ पिलर बगाइसकेपछि के हो भने राज्यले त्यसको चाहिँ तपाईँको इन्जिनियरिङ गरेर बचेका भागहरू काम लाग्ने छन् कि छैनन् र बाँकी भागलाई चाहिँ ठेक्का लिएर पुल बनाउन सकिन्छ कि सकिँदैन भन्ने चाहिँ इन्जिनियरिङ त हुनु पर्थ्यो नि त। तर किन भएन भने त्यो पुल बन्यो, पुल बनिसकेपछि ठेकेदारलाई चाहिँ कारवाही भयो, ठेकेदार चाहिँ के अरे कोर्टमा गयो, मुद्दा मामिला गरेपछि हाईकोर्टमा आयो, हाईकोर्टपछि के अरे सुप्रिम कोर्टमा आयो, सुप्रिम कोर्टमा आइसकेपछि त्यो डिस्मिस भयो भनेको भत्किएको पुललाई फेरि पनि बचेको भागलाई राम्रो छ र बाँकी भत्किएको ठाउँमा मर्मत गर्न सकिन्छ भने त कानुन त थिएन नि त। त्यही भएर हामीले चाहिँ अहिले चाहिँ सार्वजनिक खरिद ऐन संशोधन गऱ्यौँ नि त, त्यसैले यी कुराहरू चाहिँ फेरि हामीसँगै ठोकिन्छ हेर चाहिँ।
1: यो सार्वजनिक खरिद ऐन संशोधन गरेपछि अब के सजिलो हुन्छ?
0: अब सजिलो हुन्छ नि, तपाईँको जस्तै 3 महिना 4 महिना 5 महिनामा ठेक्का हुने चिज तपाईँ 21 दिन 30 दिनमा हुँदैछ नि त, 21 दिन ठेक्का हुने चिज 15 दिनमा हुँदैछ, 15 दिनमा ठेक्का हुने चिज 7 दिनमा हुँदैछ, त्यो हो नि त। जस्तै बबई जब्दी घाटको पुलको लागि कति होला त, त्यसो 3 महिना 4 महिना कुर्नै पऱ्यो नि, जम्मा 21 दिनको ठेक्का आह्वान भयो, त्यत्रो ठुलो पुल होइन, 86 करोडको पुल, इन्जिनियरिङ भएको 1 अर्ब 15 लाख 50 हजार, तर अहिले 86 करोडमा चाहिँ भ्याट सहित गरेर 86 करोड रुपियाँको हुँदाखेरि त 21 दिनमा टुङ्ग्यो त,
1: भने चाहिँ कानुन बन्यो भने चाहिँ धेरै कुरा
0: हुँदो रहेछ। तपाईँले भन्नुभयो नि अघि नै, अब बबई जस्तै भत्किएको पुल बाँकी बचेको राम्रो छ, इन्जिनियरिङले राम्रो छ, बलियो छ, र बाँकी ठाउँ चाहिँ फेरि बनाउन सकिन्छ भने कानुनमा त बनाउन सकिन्थ्यो नि त, अब थिएन। त्यसैले चाहिँ यो विकास र कानुन सँगसँगै सांसदलाई ठोकिन्छ।
1: अब तपाईँ त कानून पढेर सांसद बन्नुभयो, कतिको सजिलो, धेरै सजिलो हुँदो रहेछ कि अथवा
0: सांसद बन्न चाहिँ, मलाई लाग्छ सांसद बन्न चाहिँ यति गाह्रो काम हुने रहेछ है, भोट जसरी जितेर आउनु सजिलो छ नि, काम गरेर चाहिँ गाह्रो छ। यो तपाईँको अहिलेको सांसद है, पहिलाको सांसदको कुरा गरिनँ, हरेक दिन पार्लियामेन्टमा जानु पर्यो, किनभने सांसद भइसकेपछि त सांसदको भूमिका निर्वाह गर्नको लागि त गाह्रो छ नि त, मानका मान्छेका मन बुझाउन पर्यो है, विकासका काम खटिनु पर्यो है। मैले चाहिँ एक ठाउँमा इन्टरभ्यू दिने बेलामा चौकीदारी भन्थ्यो कि, सांसद भनेको चौकीदारी हो, चौकीदार गर्ने हो कि, मेरा योजना कहाँ छन्, मेरो फाइल कहाँ छ, हो नि, गाह्रो छ नि त, त्यसपछि पढ्न पर्यो
1: कानून, कानून पढेको भनेपछि त तपाईँलाई त धेरै तयारी पनि गर्नु पर्दैन होला नि त,
0: किन्न पर्नु तपाईँ, किनभने नयाँ नयाँ कानून भन्यो नि त मैले, पढ्छ हौ, पढ्छ किनभने हामी कानून पढेको चाहिँ हामी दुईवटा कुरामा फोकस हुन्छौँ कि, बहस गर्ने मान्छेले, एउटा मुल्की फौजदारी संहिता, अर्को चाहिँ मुल्की फौजदारी,
1: तपाईँले अभ्यास पनि गर्नुभयो,
0: धेरै प्र्याक्टिस गरेँ मैले, फौजदारी संहिता र मुल्की दयानी संहिता। अब यहाँ सहकारी एनआइदिन्छ है, अब हामीले पढ्ने बेला हुँदा पढ्यो, अब खनिज एनआइदियो, ल खनिज तथा खनिज पदार्थ विधेयक 2083 आइदियो, ल अब त्यो खनिज पदार्थ एन त हामीले कहिले हेरेको थिएनौँ, अब त्यसको बारेमा खोज्न पर्यो, हेर्न पर्यो, पढ्यो नि त, त्यसैले चाहिँ धेरै ठुलो धेरै प्रकारका कानुन आएको कारणले चाहिँ पढ्न चाहिँ पर्छ।
1: अनि संसदको अभ्यासको बारेमा त अलिकति कुरा गर्यौँ हामी अघि, संसदीय समितिमा कस्तो छ अहिले?
0: संसदीय समितिमा चाहिँ तपाईँको मिनी पार्लियामेन्ट भन्छ होइन, मिनी पार्लियामेन्ट,
1: सानो आकारको संसदको रूपमा
0: हो, मिनी पार्लियामेन्ट भन्छ, त्यहाँ 22 जना, 24 जना, 27 जना सम्म सांसदहरू हुन्छ।
1: तपाईँको आफ्नो समितिको?
0: मेरो सामाजिक विकास समिति हो, मेरो सामाजिक विकास समितिमा हामी धेरै छलफल गर्छौँ होइन, अब चाहिँ अब हाम्रो चाहिँ धेरै भयो होइन, तपाईँ अस्ति चाहिँ हाम्रो एउटा चाहिँ म चाहिँ एउटा फेसबुकमा पनि लेखेको थिएँ, जातीय छुवाछुत होइन, जातीय छुवाछुत नियन्त्रण सम्बन्धी एन भन्ने एउटा थियो नि, त्यो चाहिँ विभेद होइन, जातीय विभेदका कुराहरू, त्यो कानुनमा एकदम म सिरियस थिएँ होइन, त्यो किनभने चाहिँ जातमा विभेद गर्नेहरू कुरा एकदमै चाहिँ समितिमा पनि एकदम जोड तोडका साथ हामी कुरा उठाएको छ।
1: त्यहाँ पनि सत्ता पक्ष र विपक्ष, बहुमत अल्पमतको कतिको छ?
0: त्यहाँ चाहिँ बहुमत अल्पमत त मैले देखेको छैन अहिलेसम्म होइन, छैन जस्तो लाग्छ है, मलाई अहिले समितिमा त्यति साह्रो सुन्नेको छैन।
1: जस्तो सरकारमा भएका दलका सांसदहरूले आफूलाई अलिकति डन जस्तो ठान्ने, र विपक्षीमा अथवा सानो संख्या भएको सांसदले अलि निरीह ठान्ने,
0: अब त्यस्तो त मैले सुनेको छैन होइन, अब त्यो अब अरू समितिमा पनि म सुनेको छैन होइन, लाग्दैन मलाई त्यस्तो छ भने, किनभने त्यो समिति भनेको त साझा समिति भयो, किनभने त्यो समितिले पास गर्ने कानून भनेको त सत्तापक्षलाई मात्र लागू हुने होइन नि त, प्रतिपक्षलाई पनि लागू हुने हो नि त।
1: अनि सत्तापक्षका सांसद हुनुको फाइदा चाहिँ के लिइराख्नु भएको छ तपाईँहरूले सरकारबाट?
0: अब यस्तो छ, हाम्रो अब कानूनले प्रतिनिधि सभा नियमावली र प्रतिनिधि सभा सेवा सुविधा एनमा जे सुविधा छ हामी त्यही पाएका छौँ।
1: तलब भत्ताको कुरा त त्यो भयो, तर जस्तो मानौ सत्तापक्षको सांसद भएको कारणले मन्त्री प्रधानमन्त्रीसँग भेट्नको लागि समय दिएको, मागेको, सजिलो भएको,
0: यस्तो छ। अब तपाईँको चाहिँ काम पर्यो भने भेट्ने हो होइन, अब कामै नपरेपछि के भेट्नु होइन, अब तपाईँको अहिले मन्त्रीहरूको चाहिँ अब हामीलाई चाहिँ एउटा चाहिँ सम्पर्क व्यक्ति दिनुभएको छ होइन, त्यो सबैलाई दिनुभएको छ, त्यो
1: राष्ट्रपति
0: हरेक प्रतिपक्षलाई पनि छ त्यसमा, जस्तै मैले संचार मन्त्रीलाई भेट्न, संचार मन्त्रीसँग, संचार मन्त्रालयसँग मेरो जोडिएको कुनै काम हो भने त्यहाँ फोकल पर्सन हुनुहुन्छ, भूमि सम्बन्धी काम हो भने त्यहाँ फोकल, हरेक मन्त्रालयले फोकल पर्सन
1: तोक्दियो, सांसदहरूको त्यो ग्रुपै बनाएर भित्र
0: सबैलाई प्रिन्टै गरेर हालिदिएछ, सबैलाई दिनुभएको छ, पक्ष प्रतिपक्ष सांसद सबैलाई।
1: तपाईँले सांसद भइसकेपछि कतिजना मन्त्रीसँग भेट्नुभयो?
0: म त्यति साह्रो मन्त्रालय धाउने मान्छे होइन होइन, अब चाहिँ संसदमा कतिपय मन्त्रालय त म गएकै छैन होइन, तर चाहिँ अब मन्त्रीहरूसँग त सदनमा भेट हुन्छ, बाँकी त अरू ठाउँमा हुँदैन।
1: अनि कतिपटक बोल्नुभयो अहिलेसम्म संसदमा?
0: संसदमा त सायद मलाई लाग्छ पश्चिममा सबैभन्दा बढी धेरै बोले होला, हरेक दिन जस्तो बोल्छु, हरेक दिन जस्तो।
1: त्यो तयारी गरेर हो कि अथवा विषय मन लाग्यो उठाइदिए?
0: होइन, यस्तो छ, सुन्ने समय आफ्नो टाइम भयो, विशेष टाइममा मागेर एकदम तयारी भयो, सुन्ने समयमा त तपाईँको एउटा बुँदा भए हुन्छ, एक मिनट हुन्छ, विशेष टाइममा चाहिँ हामीले पाँच मिनटसम्म, 10 मिनटसम्म पाउँछौँ, एउटा आकस्मिक टाइम हुन्छ, त्यो आकस्मिक जस्तै त्यो घटना, जस्तै आज संसद सकिएपछि भोलि बिहान संसद सुरु भएको बीचका घटनाहरू के भए हो, त्यो बीचमा चाहिँ आकस्मिक समय लिएर बोल्छौँ होइन। अर्को चाहिँ हामी म सबैभन्दा बढी चाहिँ उसँग विधेयकहरूमा, बिलमा चाहिँ बोलिरहेछौँ हामी, जस्तै विधेयक पेश हुन्छ, त्यसपछि सैद्धान्तिक सामान्य सैद्धान्तिक छलफलमा एकदम सहभागी हुन्छु म, त्यसमा चाहिँ एकदम धेरै बढेको छ। मलाई
1: अरू सांसद भन्दा ठाकुर सिंह थारू सांसद के कारणले फरक हो?
0: फरक हो नि त, म एकदम सानसानो कुरा हेर्छु नि, त्यही भएर फरक हो।
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद।
0: एकदम तपाईँलाई धन्यवाद, मलाई यो अवसर दिनुभयो, मलाई चाहिँ यो संचार माध्यममा बोलेको पनि धेरै भए यो अवसर दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: र आजको संवाद श्रृंखला हेलो सांसदमा बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारूसँग कुराकानी गर्यौं। हेलो सांसदको संवाद श्रृंखलामा अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद र विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz सयों रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरको सबैभन्दा शुरूमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन बुदे सहमतिको प्रसंग
2: बाराको जितपुर सिमरा उपमहानगरपालिका एक 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच तीन बुदे सहमति भएको छ। गृह मन्त्रालयमा गैराती भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
3: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने, बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीदसँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरी सहित 45 जनालाई शहीद घोषणा गरेको थियो। सादो बाटो स्थित राखेपको स्वीमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग सहितको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेप स्थित स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
2: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन खुला गरेको छ। नेपालमै पहिलोपटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
4: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि शुरूमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 को आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7-8-9 दश लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय खेती गराउने बजेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानुनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
2: सूचना निकालेर बदेल रातो मृग र चितलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रितपूर्वक निवेदन दिन पनि भनिएको छ।
3: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 वटा स्थानीय तहमा जग्गाको किताकाट रोकिएको छ। जग्गाको किताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकहरूलाई जग्गाको किताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको हो। देशका 753 वटा स्थानीय तहमध्ये 390 वटा स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि आवासीय व्यावसायिक क्षेत्र औद्योगिक क्षेत्र खानी तथा खनिज वन नदी खोला सिमसार क्षेत्र सार्वजनिक उपयोग क्षेत्र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिज जन्य उद्योगमा लगानी बढ़ाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढ़ाउने भएको छ। अहिले विभिन्न मन्त्रालय विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083ले खानी अन्वेषणदेखि वन क्षेत्रको भोगाधिकार वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्न बनेका दुई विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायकको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउ गरी सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी दुई छुट्टाछुट्टै विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईपछि गरिने गलत अभ्यास र यसको नकारात्मक असर
5: ब्लेडले चिर्ने होइन काट्ने गर्छौं, यो एकदमै गलत हो। किनभने सर्पले टोक्न साथ त्यो विष त्यही बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ।
3: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइयो। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई, 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ। 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि, 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन्। कार्यकाल सकिएर फर्किनु पर्ने 6 करियर राजदूत सरकारको सूचना पर्खेर बस्दैछन् भने रिक्त नियोगहरू कार्यवाहकको भरमा सञ्चालनमा रहेका छन्। त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो। 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रेलिया, बहराइन, बंगलादेश, मलेसिया, ओमन र साउदी अरबिया लागका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो। तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो, तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन। त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपड़ा उद्योग तंगिँदै पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसके, थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्रपृष्ठमै झापा 5 वर्ष सत्ता 8 अरबौंका योजना बजेट मात्रै खर्च, योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ।
1: परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलभेडा, ताजा काउली, आलु बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्, तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौं टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान 3-4 बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान 5 बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बा मेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण भ्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ेको उल्लेख गरिएको छ। लखेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर टहरा भत्काइएको थियो, तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानै स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बास छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। वासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भंगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन शुरू भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यस अनुसार प्रति किलो 50 देखि 70 रूपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढ़ी नियन्त्रण नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजानुपर्ने बारेमा खबर छापिएको छ भने नेप्सेमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न आलटाल गर्दा डुहाइमको भ्रमण 1 वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेशका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रतीक्षा शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत FWCMSमा फिलिपिन्सका 99, श्रीलंकाका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ। इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो। चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोइन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो।
1: साझा खबरमा अब खेल खबर। भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 नेपालका सन्तोषी श्रेष्ठले महिला 5,000 मिटर दौड़मा कास्य पदक जित्नु भएको छ। सन्तोषीले निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गर्दै कास्य जित्नुभयो। यस विधामा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ। त्यसै गरी टप एण्ड टी20 सीरिजमा नेपाल ए ले लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाल क्रिकेट टोली बंगलादेश हाई पम्प पर्फमेन्ससँग 9 विकेटले पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एण्टी स्ट्राइकसँग 8 विकेटले पराजय भोगेको थियो। मारारा ओभल डार्बिनमा बंगलादेश हाई पर्फमेन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 9 विकेट गुमाएर 99 रन मात्र बनाउन सकेको थियो। र इंग्लिश प्रिमियर लीगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ। युनाइटेड इंग्लिश माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो। हल 3 बहुमूल्य अंक बटुल्न सफल रह्यो। सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो। यो इंग्लिश माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो।
2: सर्वको टोकाईपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर। सर्पको टोकाईबाट बस्नका लागि सावधानी अप्नाउनु महत्वपूर्ण हुन्छ, तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ। हामीले सर्पविज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौं।
1: वसन्त बोहराजीले लेख्नु भएको छ, सर्पले पैतलामा टोक्यो भने घाउभन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत बगाउने तरिका कस्तो हो? शरीरमा विष फैलिँदैन भनिन्छ, यो विषयमा स्पष्ट पारिदिनु होला।
5: शरीरको पाइतला होइन कि कुनै पनि भागमा टोक्यो भने यो हामीले जुन ब्लेडले चिर्ने होइन काट्ने गर्छौं यो एकदमै गलत हो, किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ, अथवा हाम्रो मुखमा घाउ रहेछ भने त्यहाँ टोक्दाखेरिको बाहिर रहेको विष रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीलाई असर गर्ने हुँदा यो चुस्ने कार्य पनि गलत भयो। र यो चिर्ने ब्लेडले चिर्ने काट्ने चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ। ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो, फेरि पातलो कपडाले धेरै नकसिकन उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने त्यो गर्नु भएन। एटलिस्ट हाम्रो 5 औँला मध्ये कुनै औँला चिर्ने गरी मात्र बाँध्नु पर्यो, त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो।
1: हरिदेव महतोले लेख्नु भएको छ, नमस्कार, म बर्दीवासबाट संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढ़ी उत्पादन गरेको हुन्छ। सर्प टोकाईमा प्रयोग हुने एन्टी भेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला? यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नुभयो।
5: सर्पको विषबाट हामी जुन एन्टी भेनम भनेर दवाई दिन्छौं, प्रतिविष भनिन्छ नेपालीमा, त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो। सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ, एउटा जारमा चाहिँ सर्पको 2 विषदन्तलाई टोकाएर त्यहाँ केही ड्रपहरू आइसकेपछि त्यो संकलन गर्दै अब त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दवाई बनाउने त्यही अनुसारले गरिन्छ। अब हाम्रो देशको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इण्डियाबाट आउने हो र इण्डियामा द बिग फोर स्नेक भनेर चारवटा प्रजातिका सर्पको लागि बनेको छ, एउटा कमन कोब्रा, एउटा कमन करेट जुन तराईमा पाइने करेट भने, एउटा रसल्स भाइपर र एउटा स स्केल भाइपर भन्छ जुन नेपालमै पाइँदैन। भनेपछि हाम्रो नेपालमा पाइने विशेष गरेर तीनवटा सर्पको लागि चाहिँ दवाई बनेर आएको छ। कोब्रा अथवा करेट पनि उस्तै विषको प्रकार उस्तै हुने हुँदा यही सर्पको दवाई चाहिँ प्रयोग गरेर उपचार गरिरहेको छ र धेरै जसो अवस्थामा यसले काम पनि गरिरहेको छ। प्रतिविष एन्टिभेनम बनाउनमा चाहिँ नेपालमा अहिलेसम्म बनिसकेको चाहिँ छैन, रिसर्चहरू शुरू भएको छ नेपालमा पनि। अब यो अहिले मैले जति नाम लिएँ यसलाई एकै ठाउँमा मिसिएर आएको दवाईलाई पोलिभ्यालेन्ट भनिन्छ, बाहिरतिर के छ भन्दा मोनोभ्यालेन्ट भनिन्छ। जस्तो एउटा थरीको गोमनले टोक्यो भने ठ्याक्कै त्यसैको दवाई एन्टिभेनम बनाएको हुन्छ, अर्को करतले टोक्यो भने त्यसैको छुट्टा छुट्टै हुन्छ। त्यसले के हुन्छ भन्दा उपचार गर्दा चाँडो काम गर्छ र बिरामी चाँडो निको हुने भयो। अब यसको मतलब फेरि हाम्रोले निकै नहुने भन्ने होइन, अलिकति समय लाग्छ, त्यो यो धेरै लामो प्रक्रिया छ। अब धेरै जसो देशमा त्यो विष निकालेकोलाई
13: नेपालमा पनि उत्पादनको लागि अगाडि बढ्यो भनेर बेला बेलामा केही खबरहरू सार्वजनिक हुन्छन्, त्यो
5: हजुर
13: कस्तो खालको हो?
5: यस्तो छ, केही समय अगाडिसम्म नेपालमा सर्पको विष झार्नु नै कानूनले वर्जित गरेको थियो, अलिकति गैर कानूनी जस्तो मानिन्थ्यो भने पछिल्लो केही समय यता त्यो त्यसको कानून बनेको हुनाले चाहिँ अब सर्प पालनको लागि विशेष गरेर विष झार्नलाई त धेरै सर्पहरू पाल्नु पर्यो। नेपाल सरकारले बनाएको केही नीति नियम छ, नेपाल सरकारको पर्मिसन लिएर सर्प पालनको लागि गाइडलाइनहरू छ, त्यो गाइडलाइन फलो गरेर सर्प पाल्ने र पालिसकेपछि ती सर्पबाट आएका सेकेन्ड जेनेरेसन भनौँ न माउ लिएर त्योबाट आएका सेकेन्ड जेनेरेसनहरूबाट चाहिँ अनि बल्ल यो एन्टिभेनमहरूको लागि अगाडि बढाउने हो।
13: सर्प विज्ञ कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्घखाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
13: तीन प्रहरीको पनि शालिग बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवाधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। वर्गीकरण नहुँदा रोकियो जग्गाको किताकाट।
14: मलेसिया तर नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी। कानून मन्त्रालयमा पुग्ने क्यान विभाजन विधेयक।
13: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई। सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
14: र एथलेटिक कन्टिनेन्टल टूर सन्तोषीलाई काश्य टप एण्ड T20 सिरिजमा नेपालको लगातार दोस्रो हार। इंग्लिश प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
13: साझा खबर कन्तेमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अब तीज नजिकै गर्दा विभिन्न प्रकारका गीत संगीतहरू सार्वजनिक हुने क्रम पनि बढ़िरहेको छ। कतिपयले लोकप्रियता र आफ्नो लगानी उठाउने नाउँमा त्यो ल्याउन नहुने खालका गीतहरू पनि ल्याएको भन्दै विभिन्न टीका टिप्पणी र आलोचनाहरू पनि भइराखेको छ। एउटा खुल्ला सड़क जहाँ एकजना व्यक्तिले आफ्नो त्यहाँ बालकलाई साथमै लिएर अगाडि बढ़िराखेका छन्, माथिपट्टि बोकेका छन् र ती बालकसँग ती व्यक्तिले केही कुराकानी गर्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, जीवनमा तीन कुरा कहिले पनि नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न।
14: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तो तारिख निकालेपछि जान्छ हेर्नुहोस्। अब त्यो पेशीमा चाहिँ मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ पर्यो भने दुई महिनामै फैसला पनि हुन सक्ने भयो, तर मुद्दा हेर्न मिल्ने न्यायाधीश कहाँ परेन र पटक पटक गोला हान्दाखेरि चाहिँ पाँचजना वा अन्तर्कालीन आदेश दिएको अवस्था रह्यो र नदिएको अवस्था रह्यो भने त्यहाँ रहेका तीनजना गर्दा आठजना न्यायाधीशको इजलासमा नै एकजना परिरहनु भयो भने त्यो मुद्दा हेर्न नमिल्ने हुन्छ र त्यो मुद्दा दुई वर्ष तीन वर्ष पनि लम्बिन सक्छ। यसको चाहिँ कुनै पनि निश्चित हामी व्यक्त गर्न सक्दैनौँ।
1: भनेपछि कांग्रेसको आधिकारिकता विवाद अब चाहिँ निकै ठूलो जडसम्म पुग्यो होइन? त्यसो भए
0: एकदम ठूलो जडसम्म भने अब यहाँ राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा 269 लिएर तपाईँको 270 अब 71 अवस्था 71 संविधानको धारा 271 उपधारा 2 ले के भन्छ भन्नुहुन्छ भने 269 बमोजिम 4 बमोजिम महाधिवेशन गर्नुपर्ने राजनैतिक दलले समयमा राजनैतिक महाधिवेशन गर्न सकेन भने त्यो राजनैतिक दललाई निर्वाचन आयोगले मान्यता दिने रहन सक्दैन, नदिन पनि सक्छ भन्ने व्यवस्था संविधानले स्पष्ट व्यवस्था गरेको हुँदाखेरि एकदम जटिल अवस्थामा पुगेको चाहिँ आकलन गर्नुपर्छ।
1: होइन, अब कंग्रेसको विवाद चाहिँ आधिकारिक विवाद, यदि इतर पक्ष फेरि निवेदन लगाएर यदि गएर भने चाहिँ
0: निवेदन लिएर गएन भने इतर पक्ष निवेदन लिएर गएन, अन्तरिम आदेश माग गरेर निवेदन पनि लिएर गएन, अन्तर्कालीन आदेश निवेदन पनि दिएन भने त नियमित महाधिवेशन नियमित समयमा हुन कसरी रोक्न सक्छ? नियमित अधिवेशन भएर अघि बढ्छ र नियमित अधिवेशन हुँदै गएर अधिवेशन कांग्रेस भनेको हेर्नुहोस् गगन थापा पनि होइन, कांग्रेस भनेको शेरबहादुर देउवा पनि होइन, यो एउटा अविच्छिन्न उत्तराधिकारी सम्पन्न राजनीतिक दल हो र यो राजनीतिक दलको अस्तित्व कायम राख्नका लागि महाधिवेशन अहिले भयो भने पनि भोलिका दिनमा हामीले पुनर्वको निशा प्राप्त गरे पछाडि पुनर्वको सुनवाई हुँदाखेरि विशेष महाधिवेशनलाई मान्यता नदिए पनि कांग्रेसको आधिकारिकतामा रह्यो नि त, त्यतिखेर महाधिवेशनलाई अर्को महाधिवेशन गर भनेर आदेश गर्न सक्छ अदालतले, तर कांग्रेस त रह्यो नि त। त्यसो हुँदाखेरि त्यसले के गर्छ भने जो निवेदन दर्ता नगरेको अवस्थामा वा अन्तर्कालीन आदेश जारी नगरेको अवस्थामा निवेदन नदिएको अवस्थामा चाहिँ महाधिवेशन नियमित समयमै हुन्छ र भोलि अदालतले भन्यो भने फेरि त्यसको 6 महिनाभित्र अर्को महाधिवेशन गर्न पनि सकियो अदालतको आदेशले। त्यतिखेर कांग्रेस त विघटन भएर गएन, कांग्रेस दल त अस्तित्वमै रह्यो र त्यो अवस्था चाहिँ कायम रह्यो, त्यो चाहिँ कांग्रेसको हितको लागि एउटा राष्ट्रको सबल सक्षम र पुरानो राजनैतिक दललाई बचाइराख्नका लागि त्यो चाहिँ एउटा उत्तम उपाय हुन्छ। यदि त्यहाँ रिट दर्ता गरेर अन्तरिम आदेश पनि लिएन र अहिलेको पुनर्वको निशा भएको मुद्दामा चाहिँ लिएर अन्तर्कालीन आदेश पनि माग गरिएन भने चाहिँ कांग्रेसको आधिकारिकता समाप्त हुने आशंका चाहिँ सुन्न हुन्छ त्यतिखेर।
1: हस्, यहाँको महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सुशील ठाकुरजी।
0: हजुर नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो
2: हार्दिक निमन्त्रणा, पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: मत घट्यो र नेकपा एमाले पराजय भोगिसकेपछि पराजयका कारणहरू खोज्न नेकपा एमालेको कारणले जनतासँगको सम्बन्ध सुदृढ बनाउन र हाम्रा कमजोरीहरूलाई खोजेर आउँदा दिनमा ती कमजोरीहरू नदोरिने गरी हामी पार्टीलाई पुनर्जागृत गर्न पुरानो अवस्थामा फर्काउन र पार्टीलाई सुदृढ र रूपान्तरण गरेर अगाडि बढ्नका लागि कार्यदल बनेको थियो। कार्यदलले सुझावहरू पनि संकलन गर्यो र सुझावका आधारमा प्रतिवेदन तयार भएको छ। प्रतिवेदन मैले कार्यदलको बैठकको कुरा मैले सुने अनुसार महासचिव त्यसको सदस्यको रूपमा महासचिवले प्रतिवेदन तयार गर्नुभयो, संयोजकलाई प्रतिवेदन दिनुभयो, संयोजकले त्यो प्रतिवेदनलाई आवश्यक हेरफेर गरेर कार्यदलको बैठकमा ल्याउनुहुन्छ। कार्यदलले प्रतिवेदनलाई पारित गर्छ र उक्त प्रतिवेदन पार्टीको सचिवालयमा छलफल हुन्छ, सचिवालयले आवश्यक यसका बारेमा निर्णय गरेर अगाडि बढ्छ।
1: तर अहिले सबै पार्टी पंक्तिबाट नेताहरूबाट र अझै भन्दा पदाधिकारी लेभलबाट पार्टी नेतृत्वले अर्थात समग्र रूपमा केपी शर्मा ओलीजीले विश्राम लिनुपर्छ ससमान भन्ने खालको आवाजहरू उठाएको छ होइन पार्टीभित्र?
0: होइन, पार्टीमा यो प्रतिवेदनमा कहीँ कतै पनि पार्टीको अध्यक्षले छोड्नुपर्छ भनेर उल्लेख गरिएको मैले सुनेको छैन। यद्यपि मैले प्रतिवेदन त पढेको छैन, अध्यक्ष हट्नुपर्छ भन्ने छैन। पार्टीलाई पुनर्जागरण गर्न, पार्टीलाई रूपान्तरण गर्न र पार्टीलाई सुदृढ बनाउनका लागि समग्र पुनर्गठन गरेर जानुपर्छ भन्ने प्रस्ताव गरिएको भन्ने मैले सुनेको छु। तर मैले प्रतिवेदन मैले आफैले पढेको पनि छैन र हाम्रो तहमा आइपुगेको पनि छैन। कार्यदलले आवश्यक छलफल गरेर यसलाई अन्तिम रूप दिइसकेपछि मात्रै यो पार्टीको आधिकारिक डकुमेन्ट बन्छ। त्यसपछि हामीले त्यसका बारेमा अध्ययन गर्छौं र केन्द्रीय कमिटीमा आवश्यक त्यसमा सुझाव राख्नुपर्ने कुराहरू हामी त्यति बेला राख्नेछौ। त अहिले चाहिँ मैले सुनेको कुरा पार्टीमा केन्द्रित छैन।
1: तपाईँ त प्रचार विभाग प्रमुख हो, तपाईँलाई धेरै कुरा थाहा छ नि त पार्टीभित्रका अहिलेका विषयहरू होइन?
0: हजुर,
1: त्यो कारणले गर्दाखेरि अब पार्टी कसरी अगाडि बढ्छ त? नेकपा एमाले यति लोकप्रिय पार्टी आज अभिगत हेर्नुहोस् त धेरै बल्याङ खाइयो नि त होइन निर्वाचनमा?
0: होइन, एउटा निर्वाचनमा हामी पराजय भोग्न बित्तिकै सबै कुरा सकियो भन्ने ठाउँमा हामी छैनौं। एउटा कुरा सत्य के हो भन्दाखेरि यो निर्वाचनमा नेकपा एमाले पराजय भएको हो, हाम्रो जनमत घटेको हो। घटेको जनमतलाई हामी पुनः रिकभर गर्छौ, पुनः रिभाइभ गरेर हामी अगाडि बढ्न सक्छौ भन्ने संकल्पका साथ हामी अगाडि बढेका छौं। र नेकपा एमाले यो कुनै आकस्मिक घटनामा जन्मिएको या आकस्मिक घटनाबाट उठेको पार्टी होइन, निरन्तर गतिशील पार्टी हो। यसले आफ्ना जीवनका 77 पहेलीहरू पार गरेर आएको पार्टी हो। त्यसले गर्दा यस्ता उतार चढ़ावहरू विभिन्न कालखण्डमा भोग्दै आएको छ। विभाजन, एकीकरण र विभिन्न प्रकारका संकटहरू, प्रतिबन्धहरू लाग्दै र संघर्ष गर्दै आएको पार्टी भएको हुनाले यो निर्वाचनमा हाम्रो भोट कम भयो भन्ने बित्तिकै हामी आत्तिहाल्ने र एउटा कुनै निर्वाचनमा अलिकति बढ्ता भोट प्राप्त गर्यौं, बढ्ता सीट जित्यौं भन्ने बित्तिकै हौसी हाल्ने पार्टी होइन। यसमा हामी आत्तिएका पनि छैनौं र हामी कुनै हौसिने र आत्तिने कुरामा छैनौं। हामीले आजको राजनीतिक अवस्थाको वस्तुगत विश्लेषण गरेर जनताको चाहना र जनताको आवश्यकता अनुरूप नै आफूलाई रिभाइभ गरेर हामी पुनर्जागृत हुन्छौं, पुरानो अवस्थाबाट हामी अगाडि बढ्छौं।
1: तर नेकपा एमालेको आजको स्थिति हेर्दाखेरि चाहिँ धेरै पक्ष चाहिँ धेरै नेताहरू धेरै कार्यकर्ताहरू चाहिँ अब नयाँ सिराबाट अगाडि बढ्नुपर्छ, धेरै पार्टीले आफूलाई रिफर्म गरिसके, भाद्र 23-24 जेएनजी विद्रोहले एक किसिमको पाठ सिकाइसकेको छ, पटक पटक त्यही अनुहार दोहोरिँदाखेरिको अलोकप्रियता चाहिँ व्यापक रूपमा चुलियो भन्ने लाइन र पंक्तिलाई चाहिँ किन सम्मान गर्न सक्दैन नेतृत्व?
0: होइन, नेतृत्वले कार्यकर्ताहरूको भावनालाई, जनताको भावनालाई, जनताको आकांक्षालाई नेतृत्वले सम्मान गर्नुपर्दछ, सम्मान गर्छ नेकपा एमाले। नेकपा एमालेको नेतृत्वले त्यो भावनालाई कदर गरेर नै नेकपा एमाले अगाडि बढ्नुपर्दछ। आजको ठाउँमा नेकपा एमाले जुन ठाउँबाट नेकपा एमाले उठेर मुलुकको राष्ट्रिय निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमाले उभिदा पनि जनताको आवाजलाई सुनेर आत्मसात गरेरै अगाडि बढेको हो। आज पनि नेकपा एमाले जनताको आवाजलाई सुन्छ, कार्यकर्ताहरूको आवाजलाई सुन्छ, जनताको कार्यकर्ताको भावना अनुरूप नै नेकपा एमाले अगाडि बढ्दछ। नेकपा एमालेमा यहाँले उठाउन खोज्नु भएको प्रसंग चाहिँ नेतृत्व परिवर्तनको कुरा हो। नेतृत्व परिवर्तनका सन्दर्भमा नेतृत्व परिवर्तन यो कुरै सामाजिक सञ्जालको क्याम्पेनले नेतृत्व परिवर्तन हुँदैन, नेतृत्व निर्माण हुने प्रक्रिया छ, नेतृत्व परिवर्तन हुने प्रक्रिया छ, विधि छ। नेकपा एमाले एउटा संस्थागत पार्टी हो, त्यसले गर्दा हामीले अस्ति गत वर्ष मात्रै पार्टीको 11 महाधिवेशन गरेका छौं, विधान महाधिवेशन गरेका छौं। गत वर्षको भदौमा विधान महाधिवेशन गरेको यो भदौको 22 गते वर्ष दिन पूरा हुँदैछ। अब हामी कुन फोरममा यसका बारेमा छलफल गर्ने, यसलाई यसको तय गर्ने अधिकार केन्द्रीय कमिटीसँग छ। केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक छलफल र निर्णय लिन्छ। पार्टीको कार्यदलले दिएको प्रतिवेदन, पार्टीको सचिवालयको निर्णय मुताबिक नै केन्द्रीय कमिटीले यसका बारेमा आवश्यक निर्णय गरेर हामी कसरी अगाडि बढ्ने भन्ने कुराको दिशा तय गर्छ। सम्भवतः भदौको महिनाभरिमै हाम्रा यी सबै फोरमहरूका बैठकहरू आयोजना गरेर नेकपा एमाले अगाडि बढ्छ। खेमजी,
1: अहिलेको ठ्याक्कै लाइन के हो त्यसो भए? केपी ओलीको विकल्प छैन, त्यो विकल्प नखोज्दा हुन्छ भन्ने हो?
0: होइन, केपी ओली हटाउनु पर्छ भनेर कुनै प्रतिवेदनमा उल्लेख भएर आएको मैले बुझेको छैन।
1: सचिवालय बैठकमा त व्यापक रूपमा छलफल भयो नि त त्यो बेला, होइन?
0: अनि सचिवालयको बैठकमा पनि मैले सुनेको, म त सचिवालयको सदस्य होइन, मैले सुने अनुसार पार्टीलाई पार्टीले निर्वाचनमा धक्का खाइसकेपछि अब पार्टी कसरी अगाडि बढ्ने, निर्वाचनको समग्र समीक्षा गरौं, आजको यही अवस्थाबाट हामी अब अगाडि बढ्न सक्दैनौं, पार्टीलाई सम्पूर्ण हिसाबले सुदृढ गर्न, रूपान्तरण गर्न, एकताबद्ध गर्नका लागि पुनर्गठनको कार्ययोजना अनुरूप अगाडि बढ़ौं भनेर कार्यदल बनाएको थियो सचिवालयले, त्यति मात्रै कुरा गरेको हो। त्यहाँ अध्यक्ष हटाउने बारेमा सचिवालयमा कुनै छलफल भएको मैले त्यस्तो बुझेको छैन।
1: सरकार यतिखेर बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, अहिलेको कार्यशैलीलाई कसरी हेरिरहेको छ एमाले?
0: सरकारको कार्यशैली अत्यन्तै अलोकतान्त्रिक, निरंकुश र फाँसीवादको दिशातर्फ अग्रसर छ। जनताका ज्वलन्त मुद्दाबाट सरकार विमुख छ, जनताका चासोहरूसँग सरकार विमुख छ, मुलुकको राष्ट्रियताका विषयमा संवेदनशील छैन, कूटनीतिक मर्यादालाई ख्याल गरेको छैन, भूराजनीतिक अवस्थामा सुक्दै गइरहेको छ सरकार। त्यसले गर्दा सरकार दिनानुदिन जनताको सपना, जनताको सोच, जनताको आकांक्षाका विरूद्धमा, लोकतन्त्रका विरूद्धमा सरकारका गतिविधिहरू उद्धत भइरहेका छन्। यसलाई हामीले निकै गम्भीरतापूर्वक हेरिरहेका छौं र सरकारलाई खबरदारी गर्दै आइरहेका छौं।
1: होइन, अब अहिलेको अवस्थाले चाहिँ सरकारले जुन किसिमको सुशासनको नारा बोकेको छ, होइन, अब 5 वर्षभित्र किनभने देशलाई एउटा गतिमा पुर्याउने, हिजो 30-35 वर्षदेखि झगडिएर रहेको व्यवस्थालाई चाहिँ अलिकति परिष्कृत ढंगले अगाडि बढ़ाउने भन्ने उहाँहरूको चाहिँ जुन हुटुटी छ, यसमा तपाईँहरूको साथ समर्थन हुनु पर्दैन भने?
0: त्यो हुटुटी त मैले देखिनँ। हिजो उहाँहरूले तपाईँले भनेकै नारा लगाएर जनताको मत लिनका लागि त्यसलाई औजार बनाउनु भयो, जनताको सपना र जनताको आकांक्षालाई, असन्तुष्टिलाई औजार बनाएर जनमत लिन सक्नुभयो। तर दुई कम दुई तिहाई बहुमत प्राप्त गरेको सरकारमा जुन हुटुटी देखिनु पर्थ्यो, काममा जुन गति देखिन पर्थ्यो, जुन परिणाम देखिन पर्थ्यो, त्यो त्यसको कुनै लक्षण, त्यसको कुनै संकेत देखिएन। यो खाली उहाँहरूले पपुलिजमको नारा उकल्नुभयो, जनताको असन्तुष्टिमा खेल्नुभयो र जनताको अपेक्षा अनुरूप कुनै कामले गति लिएन र त्यो बाटोतर्फै अगाडि जानुभएको छैन। उहाँहरू त यो दुई तिहाईको सरकार स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको मैले देखिरहेको छु।
1: होइन, तर अब जनताको आशा भरोसा त छ नि त, होइन, यो सरकारप्रति अहिले?
0: अब जुन आशाले जनताले मतदान गरे, जे कारणले जुन अवस्थामा जनताले मतदान गरे, तर जनताको अपेक्षाका विपरीत यो सरकार निरन्तर अगाडि बढ़िरहेको छ। त्यसैले मैले यो शब्दावली प्रयोग गरेको हुँ कि स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कको यात्रा गरिरहेको छ सरकारले।
1: हस्, निरज आचार्यजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, गुड मर्निङ।
0: खेमजी र रेडियो नेटवर्कलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हुनुहुन्छ नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्य। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: समाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: मै कति डिजिटल भइसकेको छ, नागरिक एपबाट नागरिकले के काम गर्न सक्छन्, सरकारी वेबसाइट कसरी खोज्ने र प्रयोग गर्ने, अनलाइन सेवा लिन के कस्ता विवरण र कागजात चाहिन्छ, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकलाई कसरी समेटिँदैछ, अनि अनलाइन सेवा प्रयोग गर्दा व्यक्तिगत विवरण र पासवर्ड कसरी सुरक्षित राख्ने, यिनै विषयमा आज हामी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गर्छौ। सरकारी सेवा घरबाटै लिन सकिने बनाउन प्रयास, नागरिक एपको वर्तमान अवस्था, सरकारी वेबसाइटका नयाँ सुविधा, डिजिटल पहुँच र साइबर सुरक्षा बारे उहाँबाटै बुझ्नेछौ। सहसचिवज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
5: हजुर नमस्ते। हजुर हजुर धन्यवाद।
4: सबैभन्दा पहिले चाहिँ यो सूचना प्रविधि विभागलाई पुनर्संरचना गरेर अहिले सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय भनेर स्थापना गर्नुभएको छ र भदौ 1 गतेदेखि यसरी तपाईँहरूले काम शुरू गर्नुभएको छ, यसलाई चाहिँ यो विभागलाई विद्युतीय शासन कार्यालय बनाउनुको मुख्य उद्देश्य के हो?
5: हजुर मिलनजी, हाम्रो पहिला सूचना प्रविधि विभाग भनेर झण्डै 2069 सालमा स्थापना भएर यो 14 वर्ष चाहिँ हामीले विभागबाट हामीले काम गर्यौं र यसो हामीले हेर्यौं भने विभागको जुन टिआर कार्यविवरणहरू र जुन यो 14 वर्षको चाहिँ प्रगतिवरण हेर्ने भने विभागको फोकस चाहिँ बढी के भयो भने अपरेसन लेभलमा र अहिले पनि हामीले हेर्यौं भने जस्तो जीआईएमएस भन्ने सिस्टम चलाएको छौं, लगभग 700-800 कार्यालयहरूले यो चलाइरहनु भएको छ।
4: त्यो भनेको कस्तो?
5: यो चाहिँ एकीकृत यो अफिस म्यानेजमेन्ट सिस्टम भन्छ, जति पनि सरकारी कार्यालयहरूमा जो टिप्पणीहरू चिठीहरू जुन आदान प्रदान हुन्छ सिस्टम थ्रु नै जाने, सिस्टम थ्रु नै भनौँ न अनलाइन नै हुने, अनलाइन हुने, इभन हामीले डिजिटल सिग्नेचरको कन्सेप्ट युज गरेका छौँ, जो पेपर र हुने कामलाई हामीले सिस्टमबाट गर्ने गर्यौं। त्यसपछि हाजिरीको कुरा गर्ने हो भने यो विद्युतीय हाजिरी अहिले झण्डै 6000 अफिसले चाहिँ सिस्टम चलाइरहनु भएको छ। त्यसै नागरिक एप छ, इमेल सिस्टमहरू छ, यस्ता अपरेसन लेभलमा बढी फोकस भएको देखियो यो बीचमा। तर एउटा नेपाल सरकारलाई पनि के लागेको हुनसक्छ भन्दाखेरि यो अपरेसन लेभल मात्रै होइन कि एउटा गभर्नेन्सको पार्ट हो, यो आइटीलाई पनि कसरी चाहिँ एउटा व्यवस्थित गर्ने, त्यसका नर्म्स रुल्स अथवा रेगुलेसनहरूलाई चाहिँ कसरी चाहिँ व्यवस्थित गर्ने, स्ट्यान्डर्डहरू कसरी चाहिँ बनाउने भन्ने कुराहरूको चाहिँ पार्टमा अलि थोरै भनौँ न एक्सपेक्टेड एज एक्सपेक्टेड गर्न नसकेका हुनाले पनि त्यो फिल गरेको हुनसक्छ एउटा। दोस्रो कुरा चाहिँ यो आइटी भनेको क्रस कटिङ इस्यू भयो, यो चाहिँ धेरै अरू मन्त्रालयहरूसँग विभागसँग चाहिँ कोअर्डिनेसन गर्नुपर्ने अवस्था भएर विभाग लेभलबाट गर्न अलि कठिन भएको अवस्थामा अहिले जुन यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत राजतन्त्राङ्कित विशिष्ट श्रेणीको सचिव स्तरको प्रमुख हुने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयको स्थापना गरेको छ र यसले गर्दा चाहिँ पक्कै पनि हाम्रो चाहिँ यो दुइटै पार्ट हो, अपरेसन लेभल प्लस यो पोलिसी लेभलमा चाहिँ हामी केही गर्न सक्छौ कि जस्तो लाग्छ। र यसलाई केले पनि जस्टिफाई गर्छ भने तपाईँहरूले हाम्रो यो स्ट्रक्चर अहिले हेर्नुभयो भने यो सचिव लेभलको कार्यालयमा दुईटा महाशाखा सचिव यो आइटीकै सहसचिव

0: जीवहरूको रहने व्यवस्था छ भने त्यो अन्तर्गत तीनटा विभाग लेभलको कार्यालयहरू स्थापना भएको छ। त्यो विभागको नेचर हेर्नु हो भने एउटा स्पेसलाइज एउटा फंक्सनको आधारमा चाहिँ राखिएको छ।
1: जस्तै अब एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय
0: हो।
1: अब यी तीन कार्यालयको मुख्य जिम्मेवारी चाहिँ कस्तो हुन्छ तपाईँले भन्दै हुनुहुन्थ्यो।
0: हो, ठिक भन्नुभयो। ठ्याक्कै के भयो भने अहिले चाहिँ कार्यालय अन्तर्गत हामीले सिस्टम हेर्दाखेरि त आइटी एउटा जस्तो देख्छ, तर त्यसलाई पनि हामीले ब्रेकडाउन गर्नुपर्ने हुन्छ र अहिलेको आवश्यकता आइसकेको छ। अब अहिले त्यहाँ हेर्नुभयो भने जस्तो आइडिएमसी भनेको छ, एकीकृत डाटा व्यवस्थापन केन्द्र, उसले चाहिँ नेपाल सरकारको इन्फ्रास्ट्रक्चरको काम गर्ने भयो। जति पनि नेपाल सरकारका निकायहरूलाई चाहिने जस्तै डोमेन रजिस्ट्रेसनदेखि लिएर यो होस्टिङका कुराहरू, वेबसाइटहरू होस्टिङका कुराहरू, मलाई क्लाउड सर्भिसहरू चाहिन्छ, गभर्न क्लाउडका कुराहरू, यो इन्फ्रास्ट्रक्चरको पार्ट चाहिँ त्यो डाटा सेन्टर अथवा आइडिएमसी एकीकृत डाटा व्यवस्थापन केन्द्र हेर्ने भयो। दोस्रो पार्ट चाहिन्छ हामीलाई के भन्दाखेरि अपरेसन, सिस्टम त बन्छ तर त्यो सिस्टमलाई अपरेसन कसरी, तालिम गर्नुपर्ने हुन्छ, त्यसलाई सपोर्ट दिनुपर्ने हुन्छ, हेल्प डेस्क चाहिन्छ, यी कुरा भनेको स्पेसलाइज काम हुन् क्या। त्यसको लागि चाहिँ हामीले के गर्यो भन्दा सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय भनेर एउटा विभाग स्तरको, त्यो पनि एउटा सहसचिवको नेतृत्वमा हुने गरी अझ हामीले चाहिँ प्रदेश अनुसार चाहिँ एउटा प्रदेश त स्थानीय तहलाई समेत सपोर्ट हुने किसिमले चाहिँ शाखाहरू चाहिँ त्यसरी परिकल्पना गरेको छ भने तेस्रो पक्ष चाहिँ के हो त भन्दाखेरि इन्फ्रास्ट्रक्चर पनि भयो, अपरेसन पनि भयो र त्यसलाई अब सेक्युरिटी पनि दिनु पर्यो नि। भोलि विभिन्न किसिमका अहिले त तपाईँहरूले देख्नु होला साइबर सेक्युरिटीका इस्युहरू बढ्दै गइरहेछन् होइन, जोखिमहरू बढ्दै गइरहेछन्। त्यसको लागि चाहिँ फेरि अनुगमन गर्न यो हाम्रा गभर्मेन्टका सिस्टमहरूलाई चाहिँ साइबर सेक्युरिटी सेन्टर भनेर चाहिँ अर्को स्थापना गर्यो। र यसमा थोरै एउटा अर्को बुझ्नुपर्ने के थियो भने हाम्रो पहिला प्रमाणीकरण नियन्त्रकको कार्यालय भने छुट्टै थियो, ओसिसी भन्थ्यौँ हामी, अफिस अफ कन्ट्रोलर अफ सर्टिफिकेसन भनेर। यो चाहिँ हाम्रो खास चाहिँ यो साइबर ल अथवा विद्युतीय कारोबार ऐन 2063 व्यवस्था गरेको एउटा नियन्त्रकको व्यवस्था छ। त्यो जुन त्यो कार्यालयले जुन डिजिटल सिग्नेचरको प्रोभिजनहरू हेर्थ्यो अथवा सर्टिफाइङ एथोरिटीहरू सिएहरूलाई चाहिँ अनुगमन नियमन गर्ने काम गर्थ्यो भने त्यो काम पनि अहिले यो साइबर सेक्युरिटी सेन्टरले नै हेर्ने गरी यो दुईटालाई मर्ज गरेर एउटा विभाग लेभलको सहसचिवको नेतृत्वमा हुने गरी साइबर सेक्युरिटी सेन्टर स्थापना गर्यो। त्यही भएर यो विशिष्ट एउटा फंक्सनको आधारमा तीनटा विभाग आइडिएमसी, यो एनसीएससी भनेर नेशनल साइबर सेक्युरिटी सेन्टर र सूचना प्रविधि कार्यान्वयन कार्यालय भनेर तीनटा विभाग चाहिँ अहिले स्थापना भएको छ।
1: हजुर सहसचिवज्यू, अब तपाईँले जुन भन्नुभयो यो चाहिँ तीनवटा नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय, अब यो तपाईँहरूले यसलाई चाहिँ अझै व्यवस्थित गरेर काम गर्नुको एउटा मुख्य उद्देश्य भनेको आम नागरिक जसले सरकारी सेवा लिनुहुन्छ त्यो सरकारी सेवालाई सजिलो, भरपर्दो, विश्वसनीय र सुरक्षित बनाउने हिसाबले चाहिँ यो काम गर्न शुरू गर्नु भएको हो। अब यो नयाँ संरचनाले आम नागरिकले सरकारी सेवा लिने प्रक्रियामा चाहिँ के कस्तो फरक ल्याउँछ भन्ने तपाईँहरूको विश्वास हो?
0: धन्यवाद मिलनजी। यसले पक्कै पनि के छ भने जुन मैले अहिले पनि कुरा गरे, एउटा सिस्टम चलाउनको लागि एउटा कुनै पनि सेवा प्रभावलाई सहज सजिलो बनाउनको लागि चाहिँ टेक्नोलोजीले मात्रै भएर पुग्दैन, त्यहाँ चाहिँ गभर्नेन्सका पाटाहरू, नर्म्स स्ट्यान्डर्डका कुराहरू चाहिन्छ र स्पेसलाइज जनशक्ति पनि चाहिन्छ हामीलाई। त्यही भएर जनशक्तिको क्षमता अभिवृद्धि गर्न सक्यौं र यसरी एउटा फङ्सनली हामीले चाहिँ डिभाइड गर्न सक्यौँ भने यसले सेवा प्रभावलाई चाहिँ आउँछ। र अहिले कता कता गुनासो सुन्नुहुन्छ नि, कहीँ अब सरकारी अफिसहरूमा सिस्टम चलेन, डाउन भयो, अनि कहिलेकाहीँ चाहिँ तपाईँको फोन गर्दाखेरि फोन रिसिभ भएन, अथवा हाम्रा जनशक्ति हाम्रा कर्मचारी सिस्टममा अभ्यस्त नभएर ढिला भयो भन्ने किसिमको गुनासोहरू चाहिँ बिस्तारै चाहिँ यसले चाहिँ अलिक व्यवस्थित गर्छ भन्ने चाहिँ हामीलाई चाहिँ जस्तो लागिरहेको छ।
1: जस्तो अहिले पनि जस्तो अब यो यातायात व्यवस्था कार्यालयमा लाइसेन्स बनाउँदा जाँदाखेरि प्रणाली चलेन भनेर चाहिँ अब त्यो धेरै बेर कुर्नुपर्ने, राष्ट्रिय परिचय पत्र बनाउन जाँदाखेरि, अलि अर्को चाहिँ अस्पतालमा जचाउन जाँदाखेरि पनि सिस्टम चलेन भन्ने खालको जुन त्यो गुनासाहरू थिए, समस्याहरू थिए, अब चाहिँ यसले समाधान गर्छ भनेर अपेक्षा गर्न सकियो?
0: एकदमै हाम्रो यो अपेक्षा एकदमै हुन्छ यसमा, किनभने त्यसकै लागि भनेर नेपाल सरकारले अहिले स्पेसलाइज एजेन्सीहरू चाहिँ बनाएको छ र सँगसँगै तपाईँहरूले सुन्नु पनि भयो होला, अहिले अस्ति भर्खर क्याबिनेटले एउटा सफ्टवेयर डेभलपमेन्ट र अपरेसन सेन्टर भनेर छुट्टै एउटा गठन आदेश पनि स्वीकृत भइसकेको छ। त्यसको डिटेल त अब यो कार्यविधि आइसकेपछि थाहा होला। इभन हामीले चाहिँ जुन अहिले हामी एकदमै बढी यो आउटसोर्समा भर पर्यौं अथवा अर्काको भर पर्दाखेरि हाम्रो सिस्टमहरू चाहिँ हामीले टाइममा चाहिँ अपडेट गर्न सकेनौं भन्ने जुन गुनासोहरू सुनिन्छ, ती गुनासोहरू चाहिँ यता सफ्टवेयर डेभलपमेन्ट अपरेसन सेन्टर यता अपरेशनको लागि छुट्टै जुन अघि हामी चर्चा गर्यौं कार्यान्वयन कार्यालय भन्ने त्यो कुराले गर्दा केही न केही समस्याहरू समाधान हुन्छ जस्तो चाहिँ लाग्छ हामीलाई।
1: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ। सूचना प्रविधि विभागलाई सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयमा रूपान्तरण गरेर केही दिन अगाडिदेखि काम शुरू भएको छ। खास गरी नयाँ संरचना अन्तर्गत एकीकृत डाटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि प्रणाली कार्यान्वयन कार्यालय मार्फत चाहिँ यो काम भइरहेको छ र यो काम चाहिँ नागरिकले सरकारी सेवा अनलाइनबाट लिँदाखेरि त्यो प्रविधिबाट प्रयोग गर्दाखेरि चाहिँ भरपर्दो, सजिलो र अझै विश्वसनीय बनाउने भनेर सरकारले त्यो उद्देश्य राखेको छ। अब चाहिँ सहसचिवले अलिकति यो आम नागरिकलाई काम लाग्ने कुरा लागौं र त्यसपछि फेरि तपाईँहरूको कार्यालयले गर्ने कामलाई अझै व्यवस्थित बनाउन भइरहेको कामलाई अलिक पछि जोडौंला। अहिले धेरै काम चाहिँ सरकारी काम अनलाइनबाटै हुन्छ। अहिले हाम्रो रेडियो सुनिरहनुभएका नागरिकलाई समग्रमा भन्नुपर्दा चाहिँ कस्ता कस्ता सेवा चाहिँ पूर्ण रूपमा अनलाइनबाट लिन सकिन्छ?
0: हजुर मिलनजी, एकदम मिल्छ। र अघि हामीले थोरै चर्चा गर्यौं, हामीले यो सरकारी अफिसहरूलाई चाहिने सफ्टवेयरहरू त अब अघि नागरिया ई एटेन्डेन्स जीआईएमएसका कुराहरू त हामीले सञ्चालन गरेकै छौं र यो सँगसँगै अहिले अरू विभाग, अरू मन्त्रालयबाट, अरू जुन एजेन्सीबाट चाहिँ सेवा प्रवाह हुने धेरै सिस्टमहरू तपाईँहरू चाहिँ अनलाइनमा गएको अवस्था छ। र कुनै कुनै कार्यालयका सेवाहरू चाहिँ 100% पूर्ण रूपमा चाहिँ अनलाइन छन् भने केही चाहिँ उहाँहरूले अहिले भर्खर भर्खर गर्दै गरिरहनु भएको छ। जस्तै तपाईँहरूले अब उदाहरणकै लागि हेर्नुभयो भने अहिले लोकसेवा आयोगकै हेर्नुभयो भने फर्म भर्नु पर्यो भने उहाँहरूले चाहिँ प्रवेश पत्र प्रिन्ट गर्नसम्म, डाउनलोड गरेर प्रिन्ट गरेर सम्मको व्यवस्था चाहिँ उहाँहरूले सिस्टमबाटै गरिरहनु भएको छ। त्यस्तै ट्याक्समा हेर्नुभयो भने अहिले अन्तर्राष्ट्रिय विभागले कुनै सर्भिस बाहेक अहिले चाहिँ हाम्रो चाहिँ यो त्यहाँ चाहिँ सेवा लिनको लागि चाहिँ त्यहाँ चाहिँ फिजिकली उपस्थित हुनुपर्ने अवस्था छैन। भनेपछि यस्ता चाहिँ हाम्रा सिस्टमहरू छन् अहिले पूर्ण रूपमा अनलाइनै भएका अवस्था पनि छन्। तर केही कुरामा चाहिँ अहिले पनि कस्तो छ भने कुनै कुनै सेवाहरू लिँदाखेरि चाहिँ विशेष गरी बायोमेट्रिक लिनलाई हामीलाई एथेन्टिकेसन चाहियो, यही मान्छे हो कि होइन भनेर भेरिफाई गर्न पर्यो। अथवा जस्तै जग्गा जमिनकै किनबेचकै कुराहरू हुन्छ, जो सम्पत्ति किनबेचका कुराहरूमा चाहिँ अहिलेसम्म पनि यो अनलाइन सिस्टम भयो भने सेवा गराई जानुपर्ने अवस्था चाहिँ छ। तर भोलिका दिनमा अब हामीले जुन यो अहिले जुन कार्यालय गठन पनि भयो, भोलिका दिनमा चाहिँ हामी कुनै एथेन्टिकेसन मेकानिजम, अहिले त नेसनल आइडीको कन्सेप्टहरू पनि हामीले शुरू गरिसकेका छौँ। त्यो नेसनल आइडीबाट मान्छेलाई घरबाटै हामीले चाहिँ यो एथेन्टिकेट गर्न सक्यौँ भने भोलिका दिनमा अझ बिस्तारै पेपरलेसमा चाहिँ अझ बढाउन सकिन्छ। पेपरलेस सर्भिसहरू चाहिँ हामी पक्कै पनि बढ्छ जस्तो लाग्छ।
1: भनेको धेरै काम चाहिँ अहिले पनि जस्तो आवेदन दिने, फर्म भर्ने कामहरू चाहिँ यो अनलाइनबाटै गर्न सकिन्छ।
0: एकदम एकदम।
1: अब हामीले हेर्दाखेरि तपाईँहरूले चाहिँ बसेर काम गर्दा, केन्द्रबाट काम गर्दाखेरि चाहिँ अहिले जति कामहरू अनलाइन, जति सेवाहरू अनलाइनमा छ नि, त्यो सेवा चाहिँ आम नागरिकले पूर्ण रूपमा उपयोग गरेको, प्रयोग गरेको अवस्था चाहिँ कस्तो छ?
0: एकदम यो अलिअलि कुनै कुनै केसमा तपाईँको अब देखिरहनु भएको छ, हाम्रो अब डिजिटल डिभाइडका कुरा भन्छौँ, जस्तै अब पुस्ताका कुरा होलान् होइन, अब हाम्रो लेभलको अथवा हामीभन्दा अहिले यङ जेनेरेसनले त एकदमै रमाएका छन् यो सर्भिसहरू लिनलाई,
1: नवयुवा जेनजी भनौँ न,
0: जेनजी। तर अब अलि हामीभन्दा अलिक पुराना हाम्रा हजुरबाहरू अथवा हाम्रो बुवाहरूकै केसमा चाहिँ अलिक गाह्रो भएको पनि हुनसक्छ। अब त्यसको लागि पनि हामीले पूर्ण रूपमा अनलाइन हुँदा हुँदै पनि हामीले चाहिँ उहाँहरूलाई पनि एक्सेसिबिलिटी हुने गरी अरू अलरेडी व्यवस्था पनि गरेका हुन्छौँ। कति केसमा कोही मान्छे चाहिँ अनलाइन होइन, ऊ चाहिँ होइन म अफिसमै आएर इन्ट्री गर्छु, अफिसमै गएर म चाहिँ फर्मै भर्छु भन्यो भने त्यो किसिमको चाहिँ व्यवस्था पनि, अल्टरनेट व्यवस्था पनि हामीले दिने गरेका छौँ, दिनु पनि पर्छ, यी कुराहरू सधैँ छ। र सँगसँगै अर्को अब अलि भिलेज रिमोटली हेर्ने हो भने कहिले हाम्रो इन्टरनेट कनेक्टिभिटी चाहिँ नभएको ठाउँमा, त्यस्तो ठाउँमा पनि यो सर्भिसहरू लिनलाई चाहिँ केही अप्ठ्यारो चाहिँ महसुस भएको जनगुनासोहरू चाहिँ सुनिन्छ होइन, ती कुराहरूलाई पनि हामीले एड्रेस चाहिँ गर्नुपर्छ। होइन भने जुन अहिले बिस्तारै जुन हाम्रो कनेक्टिभिटी, जुन मोबाइल पेनेट्रेसनहरू, डाटा पेनेट्रेसनहरू जुन बढिरहेको छ, त्यो अवस्थामा चाहिँ पूर्ण रूपमा चाहिँ लिएको यो सर्भिस लिएको नै देखिन्छ।
1: अझै बुदागत रूपमा भन्दाखेरि सहसचिवज्यू, अलिकति यो अनलाइन सेवा हुँदाहुँदैखेरि पनि पूर्ण रूपमा त्यसको उपयोग हुन नसक्नुको कारण चाहिँ एउटा यो पुस्ताको कारणले होइन, अलिकति बुढाबुढी अझै पनि कतिपय ठाउँमा निरक्षरहरू हुनुहुन्छ, यो मोबाइल फोन र कम्प्युटर चलाउन सक्ने त्यो जनशक्ति अझै नभएको अवस्था हुनसक्छ, अर्को भौगोलिक कारण हुनसक्छ, कहिले काहीँ चाहिँ यो प्रविधिले पनि, यो प्रविधिले पनि काम नगरेको बेलामा पनि त्यो गर्न खोज्दाखेरि पनि नहुन सक्छ। अब यसको लागि चाहिँ हामीले के गर्दैछौँ भन्ने कुरा अलिक पछि गरौँला। अहिले चाहिँ अलिक बढी धेरै चलनमा आएको नागरिक एप छ होइन, यो नागरिक एप एउटा मोबाइलमा डाउनलोड गरिसकेपछि त्यसबाटै धेरै सेवा लिन सकिने यो सरकारले व्यवस्था गरेको छ। अलिकति यो नागरिक एपको बारेमा आम नागरिकलाई एउटा चेतना जगाउने हिसाबले कुरा गरौं। आम नागरिकका लागि कति उपयोगी र प्रभावकारी भएको छ हामीले यो नागरिक एप अहिले प्रयोग गरिरहँदाखेरि?
0: एकदमै मिलनजी, यो नागरिक एप अहिले अब तपाईँ हामी लगभग धेरै अहिले लगभग 40 लाख भन्दा बढी यो नागरिकले चाहिँ यो अहिले नागरिक एप डाउनलोड गरेको रेकर्ड छ।
1: 40 लाख भन्दा बढी,
0: 40 लाख हजुर। र यो नागरिक एपको सेवा हेर्नुभयो भने यो नागरिक एप आफैमा हामी कुनै पनि सिस्टमको अथवा कुनै पनि एजेन्सीको डाटा स्टोर गर्दैनौँ हामीले। जस्ट के हुन्छ भने हरेक निकायको आफ्नै के छ त भन्दाखेरि डाटा छ, त्यो डाटालाई हामीले इन्टिग्रेटेड रूपमा एउटा सिङ्गल डोर मात्रै दिएको हो, च्यानल मात्रै दिएको हो। जस्तो फर इक्जाम्पल मैले ट्याक्सको विवरण हेर्न पाउँछु, मैले प्यान नम्बर लिङ्क गराएको छु भने नागरिकबाट ट्याक्स विवरण हेर्न मिल्छ। तर यसको मतलब ट्याक्सको विवरण मेरो नागरिक एपमा, हाम्रो नागरिक एपमा स्टोर भएको होइन अथवा हामीले म्यानेज गरेको होइन त्यो डाटा। डाटा म्यानेज गर्ने अन्तर्राष्ट्रिय विभागले नै हो, तर जब नागरिकले नागरिक एपबाट हेर्न खोज्छ त्यो डाटा चाहिँ यो अन्तर्राष्ट्रियको सिस्टमबाट यता आएर देखाउने मात्रै हो। च्यानल मात्रै दिएको हो। र कुनै पनि सर्भिस अहिले त कस्तो छ भने अघि पनि हामी चर्चा गऱ्यौँ, धेरै किसिमका सर्भिस छन्, धेरै ठाउँको युजर नेम पासवर्डहरू मैले चाहिँ नागरिकले कन्ठ गर्नुपर्ने त्यस्ता समस्याहरू छन्। र कुन कुन सर्भिसको लागि कहाँ जाने भन्ने किसिमको चाहिँ अवेरनेस पनि छैन हो, त्यो मिनिमाइज गर्नको लागि नागरिक एप आएको हो। अहिले हामीले चाहिँ एउटा नागरिक एप भनेको सेन्ट्रल विन्डो अथवा सिङ्गल विन्डो जस्तो हामीले एउटा ट्रिट गर्यौँ त्यसलाई। र कुनै पनि सर्भिस लिनु पर्यो भने हामी एउटा सिङ्गल च्यानल नागरिक एप इन्स्टल गरिसकेपछि, त्यहाँ लगइन गरिसकेपछि अरू सबै सर्भिसहरूमा एक्सेस पाओस् भन्ने तरिकाले यो डिजाइन भएको छ। र यसमा हेर्नुभयो भने उपयोगिताका कुरा हेर्ने हो भने
1: के तीनटा
0: सर्भिसहरू, विशेष गरी तीन किसिमको चाहिँ सर्भिसहरू पाइन्छ। एउटा चाहिँ यसैबाट नागरिक एपबाटै मैले कुनै रजिस्ट्रेसन फर्म भर्छु भन्न पनि पाइयो। जस्तै लोकसेवा आयोगको प्रोफाइल बनाउनु पर्यो भने लोकसेवाको साइटमा गइरहनु परेन, नागरिक एपकै साइटमा गएर लोकसेवाको फर्म भर्न मिल्यो, भनेको रजिस्ट्रेसन गर्न मिल्यो एउटा काम। त्यसो गरी प्यानको लागि पनि तपाईँ यहीँबाट पनि रजिस्टर गर्न सक्नुभयो भनेपछि रजिस्ट्रेसन काम गर्न पाउनुहुन्छ। भने दोस्रो काम भनेको चाहिँ के हो भने मैले हेर्ने स्टेटमेन्टहरू हेर्ने
1: हो,
0: जस्तै भनौँ न मेरो सञ्चय कोषको मेरो ब्यालेन्सको स्टेटमेन्ट हेर्ने हो कि, नागरिक लगानी कोषको स्टेटमेन्ट हेर्ने हो कि, अथवा ट्याक्सकै विवरण पनि मैले स्टेटमेन्ट हेर्ने, भ्यू गर्ने, अथवा रिपोर्टहरू हेर्ने। भने तेस्रो काम भनेको चाहिँ मैले ट्रान्जेक्सनहरू पनि गर्ने, जस्तो भोलिका दिनमा हामीले पासपोर्टका रिन्यूका कुरादेखि लिएर यी ट्रान्जेक्सनै यसैबाट सिस्टमबाटै गर्न सक्छ।
1: अहिले चाहिँ छैन त्यो,
0: अहिले पनि हामीले कुनै कुनै सर्भिस दिएर आएको छौँ। र अहिले भर्खर रिसेन्टली एउटा चाहिँ हामीले अटोफिल भनेर यो ब्याङ्कहरूलाई हामीले खोलिदिएका छौँ। कस्तो भने ब्याङ्कमा फर्म भर्नु पर्यो भने तपाईँले 3 पुस्तेदेखि लिएर होइन आफ्नो ठेगानाहरू सबै फर्म भर्दाखेरि केही नभए 10 मिनट लाग्छ। त्यही कुरालाई हामीले के गर्ने भने नागरिक एपमा स्क्यान गरेर, नागरिक एपबाट स्क्यान गरेर अटोमेटिकली नागरिक एपमा स्टोर भएको डाटा, लोकली जुन स्टोर भएको डाटालाई स्वत उसले कन्सेन्ट दिएर, नागरिकले स्वत चाहिँ यो ब्याङ्कको चाहिँ फर्म भर्न मिल्ने गरी, त्यसले गर्दा 1-2 मिनटमै ब्याङ्कको फर्म भर्न मिल्ने अवस्था भएको छ। भनेपछि यसरी भोलिका दिनमा बिस्तारै हामीले यो नागरिक एपलाई चाहिँ ट्रान्जेक्सन यसैबाट सेवा प्रभाव कसरी गर्ने भनेर चाहिँ विस्तार गर्ने चाहिँ हाम्रो प्लान पनि भइरहेको छ, चलि पनि रहेको छ।
1: अब अलिकति यो धेरैलाई त्यो चासो पनि होला, नागरिक एप प्रयोग चाहिँ कसरी गर्ने, एउटा डाउनलोड गरिसकेपछि सबै कुरा त्यहाँ आउँछ अथवा के गर्नुपर्छ?
0: यो हामीले यो नागरिक एपको लागि चाहिँ पहिला हामीले चाहिँ यो तपाईँहरूले मोबाइल एप चाहिँ इन्स्टल गर्नु पर्यो, डाउनलोड गर्नु पर्यो सुरुमा त। यो दुइटैमा छ, हाम्रो एन्ड्रोइड र आइओएस दुइटै भर्सनमा छ, तपाईँले डाउनलोड गर्नु पर्यो। डाउनलोड भइसकेपछि एउटा यसको मेन विशेषता भनेर चाहिँ के हो भने तपाईँकै नाममा रजिस्टर भएको मोबाइल चाहिन्छ, मोबाइल नम्बर चाहिन्छ, भनेको एनसेलमा अथवा नेपाल टेलिकममा आफ्नै भनौँ न स्पेलिङ सहित मिल्ने किसिमको चाहिँ हुनु पर्यो।
1: र प्रायसँग छ पनि त्यो
0: अहिले अहिले छ, अहिले बिस्तार चाहिँ चेन्ज भएको अवस्था छ। र यदि त्यो मिलिसकेपछि तपाईँकोमा ओटिपी आउँछ र तपाईँ यसको लागि इलिजिबल
1: हुनुभयो,
0: योग्य हुनुभयो, फर्स्ट टाइम चाहिँ तपाईँले चलाउँदाखेरि त्यो मोबाइल नम्बरसँग म्याच गराउनु पर्ने हुन्छ। त्यसपछि यो मोबाइल त म्याच भयो, अब मोबाइल म्याच भएर डाउनलोड हुँदैमा तपाईँले सबै सर्भिसहरू, अघि हामी चर्चा गरेका सबै सर्भिस आउँदैनन्, त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि त्यसको पहिचान, तपाईँको केही कागजातहरू चाहिन्छ त्यो दर्ता गर्नको लागि चाहिँ, जस्तै कि नागरिकताको विवरणहरू, कि चाहिँ नेसनल आइडीको विवरण, कि तपाईँको पासपोर्ट, भोटर आइडी नम्बरहरू अथवा केही न केही एउटा केही न केही विवरण चाहिँ तपाईँले एउटा इन्ट्री गरिसकेपछि बल्ल अरू सर्भिसलाई चाहिँ लिङ्क गर्नको लागि तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ। त्यति चिज चाहिँ तपाईँ
1: उदाहरणको लागि मैले नागरिकता वा राष्ट्रिय परिचय पत्रको विवरण राखेँ भने अब मेरो सवारी चालक अनुमति पत्र र मेरो चाहिँ कलेजहरूको चाहिँ प्रमाण पत्र पनि त्यहाँ देखिन्छ।
0: अब स्रोत देखिँदैन हजुर, अघि भनिहाल्यौँ हामीले, पहिला हामीले डाउनलोड गर्यौँ मोबाइल नम्बर पनि मेरै नाममा रहेछ, म्याच भयो, त्यसपछि हामीले नागरिकता विवरण मैले आफूलाई परिचय गराएँ चिनाएँ त्यहाँ, त्यसपछि अब मलाई कुन सर्भिस चाहिँ लिङ्क गर्ने हो, किनभने नागरिकमा त हामीले लगभग धेरैवटा सर्भिसहरू प्रोभाइड गरिरहेका छौँ, सबै सर्भिस सबै नागरिकलाई एप्लिकेबल छैन, कसैलाई कुनै सर्भिस एप्लिकेबल छ, कसैलाई कुनै अर्को छ, त्यही भएर हामीले के गरिरहेको छौँ भने जुन सर्भिस चाहिन्छ त्यहाँ देखिन्छ, एभाइलेबल देखिन्छ, तर लिङ्क गर्नुपर्ने हुन्छ। जस्तै तपाईँले चाहिँ ड्राइभिङ लाइसेन्स हेर्नु पर्यो भने त्यहाँ ड्राइभिङ लाइसेन्सको सर्भिसमा गएर तपाईँले आफ्नो लाइसेन्स नम्बर त्यहाँ हाल्नुभयो भने र तपाईँको नाम म्याच भयो भने फेरि त्यो अलरेडी जुन तपाईँले नाम दिइसक्नु भएको छ नागरिक एपमा, त्यो नाम यदि तपाईँको ड्राइभिङ लाइसेन्सको सिस्टममा त्यही नामको छ भने म्याच भयो भने अनि लाइसेन्स के हुन्छ लिङ्क हुन्छ, अब त्यसपछि चाहिँ फेरि सधैँ देखिन्छ,
1: एकदम
0: एकचोटि चाहिँ वान टाइम चाहिँ लिङ्क हुन्छ,
1: जुनसुकैको पनि गर्नु जस्तो तपाईँको एकदम विश्वविद्यालयको प्रमाण पत्र पनि एकचोटि त्यहाँ तपाईँले विवरण चाहिँ भर्नु पर्यो त्यसपछि पछि हेर्दाखेरि
0: विवरण पनि धेरै चाहिँदैन। जस्तै पासपोर्ट लिङ्क गर्नु पर्यो भने तपाईँलाई पासपोर्ट नम्बर चाहिँ तपाईँले दिनुभयो भने यदि त्यो पासपोर्टको नम्बर र तपाईँको अलरेडी रजिस्टर भएको नामहरू म्याच भयो भने अटोमेटिकली लिङ्क भएर सधैँलाई अब त्यसपछि त्यो सर्भिस तपाईँले लिन पाउनुभयो।
1: एकदम अब यो कुनै बेला चाहिँ यो नागरिक एपमा देखिने विवरण गलत भयो भने त्यो सच्याउन चाहिँ के गर्नुपर्छ?
0: हो अब एकदमै यो धेरै जनताको गुनासो आएको छ, कहिलेकाहीँ हामी कहाँ पनि धेरै फोन आउने चाहिँ कस्तो छ भने यो नागरिक एप चलेन अथवा मेरो डाटा चाहिँ मिस्टेक देखायो भने, तर त्यो भनेको नागरिक एपको समस्या होइन, भने सुरुमै भने कहिलेकाहीँ स्पेलिङ मिसम्याच भएर स्पेलिङ सानो नमिलेर लिङ्क हुँदैन, त्यो कारण के हो भन्दाखेरि हामी डाटा स्टोर गर्ने होइनौँ, डाटा म्यानेज पनि नागरिक एपले गर्ने होइन, यदि कुनै मिस्टेक छ भने तपाईँको ओरिजिनल जो ओनर हो त्यो डाटाको ओनर हो जसले त्यो म्यानेज गर्ने हो त्यहाँ हाम्रो समस्या छ भन्ने बुझ्नु पर्यो, र हामीले त्यहाँ इन्फर्मेसन आउँछ नागरिक एपमा यदि त्यहाँ कुनै इरर आयो भने, र तपाईँले सम्बन्धित ठाउँमा सम्बन्धित एजेन्सीमा गएर तपाईँको विवरण चाहिँ मिलेको छ कि छैन हेर्ने, अथवा मिलाएको छैन भने उहाँहरूको प्रक्रिया के छ त्यो प्रक्रिया अनुसार चाहिँ सच्याउनु पर्ने हुन्छ।
1: एकदम
0: नागरिक एपमा आएर हामीले सच्याउनु,
1: जस्तो उदाहरणको लागि नागरिक एपमा नागरिकताको विवरण गल्ती देखियो भने तपाईँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर सच्याउनु पर्यो।
0: एकदमै यो नागरिक एपबाटै तपाईँले सच्याउने त्यो सर्भिस चाहिँ छैन र हामीले त्यो गर्न सकिने सम्भावना पनि छैन, किनभने त्यो यो हामीले
1: लिङ्क मात्रै गराइदिनु,
0: लिङ्क मात्रै गरेको
1: देखाउने ठाउँ मात्रै बताइदिनु, एकदम यसलाई पनि प्रश्न पार्नुभयो। अब कतिपयको एउटा चासो के हुनसक्छ भने जस्तो मैले नागरिकता बनाएको वर्ष अगाडि 40-50 वर्ष अगाडि, म अहिले 60-70 वर्ष भइसकेँ होइन, अब मैले नागरिक एपमा मैले नागरिकताको विवरण त्यत्रो त्यो बेला त कम्प्युटरहरू केही थिएन, हातले लेखेको हुन्थ्यो, त्यो राखे हुन्छ भन्ने पनि हुन्छ।
0: अहिले चाहिँ सबै लगभग तपाईँहरूले हेर्नुभयो भने सरकारी अफिसमा भएका यी पुराना विवरणहरू लगभग डिजिटाइज भइसकेको अवस्था छ, उहाँले पनि नागरिकताको विवरण सबै इन्ट्री भइसकेको छ, तर कहिलेकाहीँ इन्ट्री गर्ने बेलामा पुरानो ढड्डाहरूबाट गर्दाखेरि केही नम्बरहरू पुरानो किसिमको कुनै मेकानिजमहरू कहिले डुप्लिकेसनहरू भइदिने त्यस्ता किसिमका भएको हुनाले यता गर्दा यस्ता समस्याहरू देखिया छ, तर डिजिटाइज चाहिँ भएको,
1: यदि त्यो समस्या देखियो भने चाहिँ अघि तपाईँले भने जस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालय
0: कुनै सर्भिस डिजिटाइज भएको छैन भने हामीले नागरिक एपमा लिङ्क गर्ने अथवा त्यो सर्भिस चाहिँ प्रोभाइड गर्दैनौँ हामी, त्यही भएर यदि नागरिक एपमा कुनै सर्भिस देखिन्छ भने त्यो भनेको त्यहाँको डाटा किस भइसकेको छ डिजिटाइज भइसकेको छ भन्ने नै बुझ्नुपर्छ।
1: अब यसमै एउटा जिज्ञासा अर्को नै हुनसक्छ कि जस्तो पछि मात्रै यो ट्राफिक लाइसेन्स चाहिँ नागरिक एपबाट देखाउँदा पनि हुने ट्राफिक प्रहरीलाई भयो, अब अरू ठाउँमा मलाई नागरिकता देखाऊ भनेर सोधेँ भने मैले नागरिक एपमा भएको नागरिकता देखाउँदा मान्ने हुन्छ?
0: अब यस्तो छ हेर्नुहोस्, यो धेरै सर्भिसहरू छ, अब जसरी अघि भन्नुभयो तपाईँले लाइसेन्सलाई चाहिँ मान्यता दिन थाल्यो, तर अब यो अरू सर्भिसहरू सबैलाई मान्यता अहिले नदिइरहेको भन्ने पनि सुनिन्छ, अब बिस्तारै हामी चाहिँ के चाहिँ गर्दैछौँ भन्दाखेरि यो नागरिक एपमा छ भने त्यो चाहिँ भेरिफाई पनि गर्न सक्ने, यो हामी चाहिँ अलिक टेक्निकल शब्दमा डिजिटल भेरिफाइबल क्रेडेन्सियल भन्छौँ हामी, यो इन्डियामा पनि यस्तै टाइपको डिजिलक भन्ने कन्सेप्ट छ, उहाँहरूको चाहिँ के भने कम्तीमा नागरिक एपमा कुनै मेरो डकुमेन्ट सेभ छ भने त्यो चाहिँ साँच्चीकै जस्तै युनिभर्सिटीको मार्कसिट छ भने त्यो मार्कसिट चाहिँ युनिभर्सिटी नै इस्यू गरेको हो कि होइन, एउटा कुनै इस्यू गर्ने एजेन्सी हामीले भेरिफाई गर्न सक्ने कुनै किसिमको मेकानिजमहरू हामीले गर्न सक्यौँ भने भोलि त्यही डकुमेन्ट चाहिँ अथोराइज हुन्छ, त्यही डकुमेन्ट चाहिँ एथेन्टिकेटेड हुन्छ र त्यहीँबाट सर्भिस दिन सक्ने भन्ने त्यो एङ्गलबाट हामी सोचिरहेछौँ, भोलिका दिनमा चाहिँ यो डिजिटल भेरिफाइबल क्रेडेन्सियलको रूपमा चाहिँ यसलाई नागरिक
1: भनेपछि यसरी बुझौँ न, अब अहिले जसरी नागरिक एपमा भएको सवारी चालक अनुमति पत्र देखाउँदा ट्राफिक प्रहरीले चाहिँ मान्यता दिन थालेको छ, यसै गरी भोलि पर्सि
0: अरू सर्भिसहरूलाई पनि
1: अरू प्रमाणपत्रहरू विश्वविद्यालयका प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रका विवरण पनि मैले एउटा मोबाइल बोकेर हिँड्दाखेरि नागरिक एपमा भएको यो विवरण देखाउँदाखेरि मान्य हुने गरी
0: तपाईँहरू त्यस्तो किसिमको भेरिफाई गर्ने मेकानिजम पनि हामीले चाहिँ बनाउनु पर्ने हुन्छ, त्यो कुराहरूको लागि हामी चाहिँ प्लान गर्दैछौँ।
1: अब यसमै नागरिक एपमै जोडेर गर्दाखेरि अरू तपाईँहरूका योजना के छ, नागरिक एपकै सेवालाई अझै प्रभावकारी विश्वसनीय र विस्तार गर्ने अरू कार्यक्रमहरू?
0: अब यस्तो छ, अब अहिले हामीले धेरै सर्भिसहरू त हामीले इन्क्लुड गरिसकेका छौँ, अब बिस्तारै अरू सर्भिसहरू पनि हामी एड गर्नुपर्ने अवस्था छ, जस्तै यो पासपोर्टको चाहिँ रिन्यू गर्न सकिने सिस्टमबाटै भन्ने कुरा, ट्राभल यो इमिग्रेसनको ट्राभल हिस्ट्रीका कुराहरू, युनिभर्सिटी पनि हामीले अहिलेसम्म दुईटा मात्रै युनिभर्सिटीको यो मार्कसिटहरू पुरानो रेकर्डहरू इन्टिग्रेट गरेका छौँ, अब अरू अरू युनिभर्सिटी पनि हामी गर्दैछौँ, यी कुराहरू एउटा पाटो छ। र अर्को अघि पनि मैले भने यो बिस्तारै सर्भिस मात्रै जोडेर भएन, यो सर्भिसलाई चाहिँ सबैले मान्ने हुने किसिमको मेकानिजमहरू बिस्तारै गर्नुपर्ने छ भने, अर्को चाहिँ कम्प्लिट सर्भिस साइकल नै हामीले यहाँबाट गर्ने भनेको, भोलिका दिनमा अरू सर्भिसमा जानै नपर्ने गरी भनौँ न, जुन जस्तो ट्याक्सले जे जे सर्भिस चाहिँ उसले आफ्नो सिस्टमबाट प्रोभाइड गरिरहेको छ, त्यो हरेक सर्भिस चाहिँ हाम्रो यहीँ नागरिकबाटै दिन सक्ने किसिमको चाहिँ एउटा कम्प्लिट एउटा सर्भिस साइकल चाहिँ गर्ने भन्ने कन्सेप्ट चाहिँ हामी यहाँ गरिरहेछौँ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: एनबीएल अटो लोन,
5: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि मन्त्र नार्कसँग
3: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
7: पानीको धारा त बन्द भयो र ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त?
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्टसँग कुरा गरिरहेका छौं। सहसचिवज्यू, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। आज हामी तपाईँसँग सरकारी अनलाइन सेवालाई प्रभावकारी बनाउन तपाईँहरूले गरिरहनु भएको काम र आम नागरिकले ध्यान दिनुपर्ने र आम नागरिकले कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले एकदम काम लाग्ने कुरा नागरिक एपदेखि लिएर तपाईँहरूको अहिले यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना भइसकेपछि चाहिँ अब यसबाट गर्ने कामको बारेमा पनि जानकारी दिनुभयो। अब फेरि हामी यही कुरालाई निरन्तरता दिउँ। अहिले यो सरकारी वेबसाइटहरू, मन्त्रालय, विभाग र अरू कार्यालयहरूको वेबसाइट खोल्दाखेरि चाहिँ एउटा आकृति देखिन्छ, निलो मान्छेको आकृति, हात फैला

0: एक्सेसिबिलिटी भन्ने एउटा सुविधा हुन्छ, त्यो सुविधा दिनको लागि चाहिँ हामीले यो यो व्यवस्था गरेका हौ। यो नेपाल सरकारको शासकीय सुधारका यो सही कार्यसूची अन्तर्गत अहिले यो हामीले चाहिँ धेरै जसो वेबसाइटहरूमा यो सुविधा चाहिँ दिइसकेका छौँ।
1: निलो आकृति
0: आकृति जस्तो देखिन्छ र त्यहाँ चाहिँ विभिन्न किसिमका त्यहाँ क्लिक गर्नुभयो भने 12 त्यस्ता
1: सुविधाहरू
0: सुविधाहरू देखिन्छ। जस्तै तपाईँले त्यहाँ गएर यो अक्षरको आकार बढाउनु पर्यो, जस्तै अलि आँखा कम देख्ने
1: मान्छे
0: वेबसाइट देखेन भने त्यहाँ चाहिँ क्लिक गर्नुभयो भने अक्षर आफै ठुलो हुन्छ, होल वेबसाइटको अक्षरै ठुलो हुन्छ। अनि त्यसपछि कहिले त्यहाँ कन्ट्रास्टहरू कलरको कुनै प्रब्लम छ भने तपाईँले कन्ट्रास्ट यो बढाउन सकिन्छ, हाई कन्ट्रास्टमा लान सकिन्छ, अनि कलरहरू चेन्ज गर्न सक्नुहुन्छ तपाईँले, अथवा यस्तो किसिमको चाहिँ यो विभिन्न किसिमका यी 12 सुविधाहरू छन्। यो 12 सुविधा चाहिँ यस्तो किसिमको दृष्टिविहीन अथवा कम आँखा देख्ने
1: फरक क्षमता भएकाहरूलाई लक्षित गर्दै तपाईँहरूले
0: वेबसाइटको कन्टेन्ट सहिलैसँग चाहिँ तपाईँको एक्सेस होस्, उहाँहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भन्ने किसिमको चाहिँ त्यो सुविधा चाहिँ अहिले हामीले यो जुन टेम्पलेट छ गभर्मेन्टको, जुन हाम्रो टेम्पलेट युज गरेर वेबसाइटहरू बनाउनु भएको छ त्यो वेबसाइटहरूमा यो सुविधा चाहिँ अहिले थपेका छौँ।
1: त्यो सुविधा थपिसकेपछि चाहिँ तपाईँहरूलाई केही प्रतिक्रिया छ, हामीलाई एकदम सजिलो भयो भन्ने त्यस्तो खालको
0: एकदम
1: सुझाव?
0: किनभने त्यो वर्गका मान्छेहरूले जुन पहिला जुन डिफिकल्टी भोगिरहनु भएको थियो, हाम्रो नेपाल सरकारकै सूचनाहरूलाई एक्सेस गर्न डिफिकल्ट भइरहेको थियो भने त्यो उहाँहरूले नै आफैले त्यो कस्टमाइज गरेर आफ्नो इच्छा अनुसार अथवा आफ्नो क्षमता अनुसार चाहिँ साइजहरू बढाउने घटाउने कलरहरू चेन्ज गर्ने भन्नेले गर्दा पक्कै पनि यसले चाहिँ हाम्रो राम्रो फिडब्याकहरू लाछ। एउटा समाजको हरेक वर्ग क्षेत्र लिङ्ग भनौँ न फरक प्रकृतिका मान्छेहरूले अथवा फरक क्षमता भएका मान्छेहरूले पनि सर्भिस लिन सक्नु भएको अवस्था हो।
1: एकदम यो पनि तपाईँहरूले सरकारले गरेको एकदम राम्रो काम धेरैले प्रशंसा गरिरहनु भएको छ। अर्को यो वेबसाइट चलाउन प्राविधिक ज्ञान कम भएका नागरिकलाई पनि सहज बनाउन सरकार अरू के कस्ता व्यवस्था गर्ने सोच बनाइरहेको छ?
0: अब अघि नै हामीले एउटा फिचरको कुरा त गरि नै सक्यौँ, एक्सेसिबिलिटी बढाउने कामहरू। त्यो सँगसँगै हामीले एउटा अहिले चाहिँ पहिला गभर्मेन्टको साइट हेर्नुभयो भने निकाय पछि फरक हुन्छ। हेर्नुहोस् केही खोज्नु पर्यो भने त्यो कहाँ हुन्छ भन्ने कुरा जानकारी हुँदैन थियो भने अहिले चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि एउटा टेम्प्लेट बनाइदिएका छौँ गभर्मेन्टको इन्टिग्रेटेड वेबसाइट, र अहिले हरेक निकायले छुट्टै खर्च गरेर वेबसाइट बनाइरहनु पर्दैन। कुनै निकायलाई वेबसाइट चाहियो भने हाम्रो कार्यालयले त्यो टेम्प्लेट सुविधा प्रोभाइड गर्छ, हरेकलाई त्यही टेम्प्लेट युज गर्नु भएको छ अहिले। त्यसले गर्दा चाहिँ के भने एकरूपता पनि बढ्यो अहिले,
1: सँगसँगै यो सरकारी हो कि होइन भन्ने कुरा पनि
0: हो कि होइन भन्ने कुरा पनि भयो, प्लस एकरूपता कुन अर्थ भन्दाखेरि कुन इन्फर्मेसन कहाँ हुन्छ भन्ने कुरा पनि सजिलैसँग पत्ता लाउन सकियो एउटा कुरा हो। अर्को चाहिँ हामीले वेबसाइटमा के राख्नुपर्छ भन्ने किसिमको एउटा निर्देशिका पनि जारी भएको छ, कम्तीमा कस्ता कस्ता इन्फर्मेसन राख्नुपर्छ, कति समयमा चाहिँ वेबसाइट अपडेट गर्नुपर्छ, कुनै कुरा चेन्ज भयो भने न्युजहरू चाहिँ यति दिनभित्र यति घण्टाभित्र चाहिँ अपडेट गरिसक्नु पर्ने, यस्ता किसिमका चाहिँ ती सुधारहरू हामीले चाहिँ गरिरहेछौँ अहिले वेबसाइटको लागि।
1: एकदम अब अर्को नि सहज सत्यज्यू, सरकारी वेबसाइटमा सूचना खोज्दा नागरिकले चाहिँ आधिकारिक वेबसाइट हो कि होइन भनेर कसरी छुट्याउने यसमै जोड्दाखेरि चाहिँ?
0: एकदमै यो अहिले चाहिँ साइबर सेक्युरिटीका च्यालेन्जहरू जोखिमहरू बढ़िरहेको अवस्था, कसैलाई झुक्याउने कुराहरू पनि आइरहेको हुन्छ, कहिले यहाँ फेक न्युजहरू आएको हुन्छ, त्यही भएर चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ। र त्यो साँच्चीकै सरकारी हो कि होइन भन्नलाई तपाईँले एउटा फर्स्टमा चाहिँ के हेर्नु होला भने त्यो वेबसाइटको चाहिँ एड्रेस, त्यो एड्रेस चाहिँ हामी डोमेन भन्छौँ।
1: हजुर,
0: जस्तो कुनै वेबसाइट चाहिँ लास्टमा .com.np भन्ने हुन्छ, कुनै साइटमा चाहिँ .edu.np भन्ने हुन्छ भने त्यो गभर्मेन्टको साइट हो भने चाहिँ .gov.np भन्ने चाहिँ हुनै पर्यो। त्यो गभर्मेन्टको साइट हो होइन भन्नलाई छुट्याउने एउटा आधार चाहिँ त्यही नै हो। जस्तै इक्जाम्पलमा चाहिँ डिपार्टमेन्ट अफ आइटी भन्ने पहिला विभाग थियो जुन, त्यसको साइट हेऱ्यौँ भने doit.gov.np भनेको लास्टमा .gov.np भन्ने हुन्छ, यसलाई हामी डोमेन नेम भन्छौँ। त्यो डोमेन हेर्नु पर्यो सुरुमा, किनभने यो सरकारी डोमेन भनेको चाहिँ के हुन्छ भन्दाखेरि यो साँच्चीकै सरकारी अफिस हो होइन भेरिफाई गरेर, हाम्रो जुन अघि आइडिएमसीको कुरा गरेका थियौँ, एकीकृत डाटा व्यवस्थापन केन्द्रले चाहिँ त्यो रजिस्ट्रेसन गर्छ, त्यो रजिस्ट्रेसन सरकारी निकायले नै गर्ने भएको हुनाले त्यो सरकारी हो भन्ने कुरा क्लियर हुन्छ। त्यही भएर डोमेन चाहिँ हेर्नुपर्छ एउटा, र सँगसँगै अरू त्यसपछि त्यहाँ चाहिँ अरू चिजहरू पनि लेखिदिया हुन्छ, त्यहाँ कन्ट्याक्ट पर्सनदेखि लिएर होइन कुनै इमेलहरू अथवा फोन नम्बरहरू राखेको हुन्छ, साँच्चीकै त्यो अफिस अनुसारको डोमेन छ कि छैन, ती कुराहरू कहिलेकाहीँ स्पेलिङ सानो बिगारेको हुनसक्छ मान्छेले झुक्याउनलाई, जस्तै doit.gov.np भन्ने ठाउँमा कसैले doit.com.np भनेर त्यस्तै किसिमको साइट गरेर यो गभर्मेन्टको साइट भन्न सक्ला, फिसिङ भन्छौँ हामी त्यस्तो केसमा झुक्याउनलाई। त्यही भएर यी कुराहरू चाहिँ हामीले हेर्नुपर्छ।
1: एकदम यसलाई नै प्रश्न पार्नुभयो सहज सत्यज्यू। अर्को यो सरकारी वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने यो प्रक्रिया चाहिँ

0: अलिकति प्रश्न पारिदिनुहोस् न, कसरी गर्ने?
1: अब वेबसाइटमा सेवा खोज्ने र अनलाइन आवेदन दिने भनेको चाहिँ यो चाहिँ एकै किसिमको हुन्छ भने छैन। हेर्नुहोस्, कुन निकायको सेवा कस्तो लेभल लिइरहनु भएको छ,
0: उदाहरण दिनु पर्यो,
1: त्यस्तै त्यही अनुसार हुन्छ। अघि हामीले कुरा गर्ने दुई किसिमले जान सकियो, एउटा चाहिँ उहाँहरूकै जुन सर्भिस दिनुभएको छ डोमेन अथवा उहाँहरूकै साइटमा गएर चाहिँ त्यो सर्भिस लिनुपर्ने हुनसक्छ। जस्तो इक्जाम्पलमा चाहिँ ट्याक्सको सर्भिस लिनु पर्यो, मैले प्यान रजिस्टर गर्नु पर्यो भने अन्तर्राष्ट्रिय विभागको साइटमा गएर तपाईँ अनलाइन सर्भिस भनेर त्यहाँ हेर्नुभयो भने कतै ट्याक्स पोर्टल भन्ने हुन्छ, त्यहाँ अनि ट्याक्स पोर्टलमा तपाईँलाई चाहिँ त्यो इन्स्ट्रक्सन अनुसारको चाहिँ काम गर्नुपर्ने हुन्छ। भने अर्को सुविधा भनेको चाहिँ तपाईँ त्यही सर्भिस चाहिँ अघि हामी चर्चा गरिदिनु नागरी एपमा गएर त्यो नागरी एपको विन्डो युज गरेर फेरि त्यही सर्भिस पनि लिन सकियो। त्यही भएर यो भनेको चाहिँ एजेन्सी अनुसार चाहिँ
0: कार्यालय अनुसार चाहिँ फरक फरक हुन सक्छ। सहसचिवज्यू, धेरै कुरा तपाईँले गरिसक्नुभयो। अघि तपाईँले यो एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कुरा गर्नुभएको थियो, अलिकति यो खास चाहिँ के हो र यसले नागरिकलाई प्रत्यक्ष कसरी फाइदा पुर्याउँछ?
1: एकीकृत वेबसाइट व्यवस्थापन केन्द्र भन्नुभयो, थोरै अघि हामीले थोरै कुरा त गरि नै सक्यौं र यसमा चाहिँ विशेष गरी पहिला चाहिँ के हुन्छ भने हरेक निकायको आफ्नै वेबसाइटहरू हुने, कसैको कलर एक किसिमको हुने, कसैको अर्कै हुने, कसैको फन्ट सानो हुने, कसैको ठूलो हुने, कसैले तपाईँको 2 लाख रुपियाँ खर्च गरेर वेबसाइट बनाउने, कसैले 10 लाख रुपियाँ खर्च गर्ने, यस्तो किसिमको चाहिँ एकरूपता थिएन। त्यो फरक फरक किसिमको चाहिँ यो देख्थ्यौं भने त्यो गभर्मेन्टले मितवेयी हुनलाई अथवा एकरूपता ल्याउनको लागि चाहिँ एउटा अहिले हाम्रो कार्यालयले पहिला जुन सूचना प्रति विभाग थियो त्यो सूचना प्रति विभागले एउटा गभर्मेन्ट वेबसाइटको एउटा टेम्प्लेटको चाहिँ विकास गरेको छ र त्यो टेम्प्लेट विकास गरिसकेपछि कुनै पनि अरू निकायलाई जसलाई चाहिन्छ त्यसले त्यही टेम्प्लेट युज गरेर आफ्नो डाटा मात्रै चेन्ज गर्ने, अरू केही गर्नु पर्दैन। इन्फर्मेसन चाहिँ त्यो एजेन्सीको हुन्छ तर सिस्टम चाहिँ यही हाम्रो डीवाईटी अहिले चाहिँ आईटी डीजीओ भनेर भनेको छ, जुन सूचना प्रविधि विद्युतीय शासन कार्यालयले त्यहाँ चलाइरहेछ, सञ्चालन गरिरहेछ, त्यसले चाहिँ ह्यान्डल गर्ने हो र उहाँहरूले होस्टिङदेखि लिएर कुनै पनि यो इन्फ्रास्ट्रक्चरमा पनि समस्या भएन, सबै काम चाहिँ हाम्रो कार्यालयले गरिदिने भयो। उहाँले खालि अपडेटको काम चाहिँ म्यानेज गर्ने काम मात्रै उहाँले गर्नुभयो। त्यो लेभल त्यो कन्सेप्टले चाहिँ हामीले यो टेम्प्लेटको अवस्था जुन यो इन्टिग्रेटेड वेबसाइटको कन्सेप्ट चाहिँ ल्याएको हो।
0: आज हामीसँग सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ। आज हामी सरकारी कार्यालयको सेवा अनलाइनबाट लिँदाखेरि के कुरामा ध्यान दिने अनि कस्ता खालका सेवा चाहिँ सरकारी अनलाइनबाट पाइन्छ भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। सहसचिवज्यूले धेरै कुरा भनिसक्नु भएको छ। अब अनि सहसचिवज्यू, हामीले यो सेवा लिने कुरा त तपाईँले नागरिकलाई सजिलो, भरपर्दो, विश्वसनीय बनाउनको लागि सरकारले धेरै काम गरिरहेको र आउँदा दिनमा पनि काम गर्ने योजना रहेको जानकारी दिनुभयो। अब यसरी
2: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: व्यक्तिगत सूचना अनलाइनमा दिँदाखेरिका जोखिम र त्यसबाट ध्यान दिनुपर्ने कुरा चाहिँ के हुन्?
1: हजुर, एकदमै यो पर्सनल इन्फर्मेसन जो हाम्रो नेपालको कन्टेक्स्टमा हेर्ने हो भने अहिले बिस्तारै एउटा चेतना एउटा अवेरनेस बढ्दै गएको छ, हामीले पर्सनल इन्फर्मेसन चाहिँ पब्लिक दिनु हुँदैन भन्ने कुरो, र अहिले पनि कति वेबसाइटहरूले चाहिँ आवश्यक हो होइन पर्सनल इन्फर्मेसन माग पनि रहेको हुन्छ, त्यो साँच्चीकै आवश्यक हो कि होइन यो कुरा विचार गर्नुपर्ने हुन्छ, र नागरिकले पनि साँच्चीकै कुनै त्यस्ता विवरणहरू दिँदैछु भने मैले के कुन साइटमा कस्तो किसिमको एप हो त्यो आधिकारिक एप हो कि होइन उसलाई किन मैले विवरण दिँदैछु भन्ने कुरा चाहिँ ऊ चाहिँ इन्स्योर हुनुपर्छ जस्तो लाग्छ एउटा, र अनि अर्को कुरा चाहिँ जस्तै अहिले ओटिपीका कुराहरू सुनिरहनु भयो होला पक्कै पनि, कहिले ओटिपीको मिसयुज हुने
0: पासवर्ड
1: होइन, ओटिपीलाई नै हामीले अहिले सिस्टमहरूले एथेन्टिकेसनको रूपमा लिइरहेछ, ओटिपी पासवर्डहरू पिन नम्बरहरू यस्ता कुराहरू चाहिँ हामीले चाहिँ सकेसम्म होइन दिनै हुँदैन भन्छ, आफ्नो सिस्टम आफै चलाउने हो, र कहिलेकाहीँ अब चलाउन नसक्ने अघि हामी चर्चा गरे जस्तो ज्येष्ठ नागरिकहरू त्यस्तोले छ भने आफ्नै मान्छे मार्फत गराउनु पर्यो तर त्यस्ता कुराहरू सेयर गर्नु भएन भने अर्को चाहिँ एउटा कहिलेकाहीँ लाग्छ यो हामीले वाइफाईको केसमा कलेर गर्दा हामी सुन्न पनि आउँछ इन्फर्मेसनहरू चाहिँ जस्तो पब्लिक वाइफाईहरू युज गर्नु भएन सकेसम्म जस्तो ब्याङ्कको सिस्टमहरू चलाउँदै हुन्छ अथवा जुन क्रिटिकल इन्फर्मेसन पर्सनल इन्फर्मेसनहरू दिँदै हुन्छ भने त्यस्तो ठाउँमा चाहिँ त्यस्ता वाइफाईहरू युज गर्नु भएन
0: सार्वजनिक स्थलका वाइफाईहरू
1: एकदम त्यो चाहिँ इनसेक्योर हुन सक्छ भने अर्को एउटा बुझ्नुपर्ने चाहिँ तपाईँले कुनै पनि साइटमा यो एचटिटिपी र एचटिटिपीएस भन्छौँ हामी कहिलेकाहीँ यदि त्यो सिस्टम सेक्योर हो होइन यदि त्यस्ता किसिमका वेबसाइट सेक्योर हो भने जहिले पनि त्यो एचटिटिपीएस भन्छ र लेफ्ट साइडमा हेर्नुभयो भने त्यो साँचो जस्तो एउटा तालचा जस्तो देखिन्छ
0: हो
1: यदि त्यो छैन भने तपाईँले के बुझ्नु होला भने त्यो सिस्टम चाहिँ त्यो वेबसाइट चाहिँ सेक्योर छैन र त्यहाँ दिएको इन्फर्मेसन चाहिँ मेरो चाहिँ बीचमा कसैले हेर्न सक्छ ह्याक हुन सक्छ भन्ने कुराहरू यस्ता कुराहरूमा चाहिँ हामीले चाहिँ यो विचार गर्नुपर्छ यस्ता इन्फर्मेसन दिँदाखेरि
0: एकदम सहसचिवज्यू अब हामी अन्तिम खण्डमा छौँ हामी चाहिँ अब यो धेरै कुरा तपाईँले यो सरकारी कार्यालयबाट हुने सेवा अनलाइन मार्फत लिँदाखेरि के कुरामा ध्यान दिने र कस्ता खालका चाहिँ सेवाहरू अहिले अनलाइनमा छन् सरकारले के कस्ता योजना बनाइरहेको छ भनेर तपाईँले विस्तृतमा भन्नुभयो अब त नागरिकले अघि तपाईँले भनिहाल्नुभयो एउटा ध्यान दिनुपर्ने कुरा आफ्नो व्यक्तिगत विवरणहरू ध्यान दिँदाखेरि पनि ध्यान दिनुपर्छ भन्नुभयो तर हामीले सरकारी कार्यालयको वेबसाइटमा व्यक्तिगत विवरण नदिकन त हामीले काम लिन सक्दैनौँ अब मेरो व्यक्तिगत विवरण मैले चाहिँ सरकारी कार्यालयको सेवा लिँदाखेरि अनलाइनबाट सेवा लिँदाखेरि मैले दिएको विवरण सुरक्षित हुन्छ भनेर चाहिँ कतिको ढुक्क हुने
1: अब यो सुरक्षित हुने नहुने भन्ने कुरा एउटा त रिलेटिभ चिज पनि हो कुन लेभलको सुरक्षित भन्ने एउटा कुरो र अर्को सुरक्षित गर्ने पनि के हो भने विभिन्न ठाउँहरू हुन्छन् जस्तै तपाईँको नागरिकको डाटा मसँग पुग्दाखेरि कहिलेकाहीँ त्यो जुन बाटो हुन्छ हाम्रो त्यो बाटो आफैमा के हुन्छ इनसेक्योर हुन सक्छ अथवा म कहाँ पुगिसकेपछि मैले स्टोर कसरी गर्छु डाटा त्यो त्यसमा भर पर्ने हो भनेपछि त्यसको लागि चाहिँ हामीले के गरेका छौँ त भन्दाखेरि जनरली हाम्रा वेबसाइटहरूमा अघि पनि हामीले भन्यौँ सेक्युरिटीको लागि एसएसएल सर्टिफिकेट अथवा एचटिटिपीएस गरेको हुन्छ यसको मतलब के हो भने एउटा पब्लिकले जुन विवरण दिन्छ त्यो विवरण हामी कहाँ आइपुग्दाखेरि इन्क्रिप्टेड भएर कोडिङ डिकोडिङ भन्छौँ हामी अर्को भाषामा क्रिप्टोग्राफीहरू युज गर्छ त्यो इन्कोडिङ भएर आउने भएको हुनाले बिचमा ह्याकरले चाहिँ त्यो एक्सेस गर्न सक्दैन त्यही भएर त्यो बाटोको सुरक्षाको लागि हामी के गर्छौँ भन्दाखेरि यो एसएसएल सर्टिफिकेटहरू अनिवार्य जस्तै अहिले हाम्रो एप्लिकेसनहरू युज गर्छौँ दोस्रो कुरा चाहिँ अब डाटा हामी कहाँ आइसकेपछि हाम्रो कहाँ राख्ने होइन भन्ने कुरा पनि भर पर्छ अहिले चाहिँ हामीले यो अघि हामीले कुरा गऱ्यौँ यो एकीकृत डाटा व्यवस्थापन केन्द्र जति पनि अहिले सरकारी निकायहरूको सर्भर चाहिँ त्यहाँ रहेको हुन्छ त्यहाँ चाहिँ हामीले चाहिँ अब डाटाको ओनरसिप सम्बन्धी निकायमै हुन्छ भने हामीले त्यो चाहिँ यसको फायरवालहरू यस्तो आइपिएस आइडिएस जस्ता सेक्युरिटी इक्विपमेन्टहरू टेक्निकहरू मार्फत हाम्रो सिस्टमलाई चाहिँ हामीले सुरक्षित गरेका हुन्छौँ अहिले चाहिँ त्यो लेभलको चाहिँ सेक्युरिटी चाहिँ हामीले दिएका छौँ
0: त्यो चाहिँ नष्ट हुने हराउने जल्ने सम्भावना कस्तो हुन्छ
1: अब त्यसको लागि चाहिँ हेर्नुहोस् अब यो हामीले चाहिँ एक ठाउँ मात्रै होइन अहिले हाम्रो डाटा सेन्टर हेर्नुभयो भने हेटौडामा हाम्रो डिआर भन्छौँ हामी डिजास्टर रिकभरी साइट सञ्चालनमा ल्याएका छौँ भोलि कुनै किसिमको चाहिँ डाटा चाहिँ केही भइहाल्यो भने हामीसँग एक कपी चाहिँ त्यो डिआर साइडमा पनि हुन्छ र अब अर्को यो कोलपुरमा पनि अर्को हामीले डाटा सेन्टर चाहिँ हामीले बनाइरहेछौँ सायद अर्को वर्षदेखि हामी सञ्चालनमा ल्याउँछौँ यसको तयारी चाहिँ यसरी भइरहेछ डाटा एक ठाउँ मात्रै हुँदैन भोलि केही कारणले नष्ट
0: भइहाल्यो भने कपी गर्ने
1: कपी गरेर रिप्लिकेसन भन्छौँ हामी त्यो राखेकै हुन्छ
0: अब अलिकति धेरै नागरिकलाई के चासो हुन सक्ला भने अब यो किताब कापी फाइल त दराजमा अभिलेख त्यो चाहिँ जतन गरेर राखेको हुन्छ अब यस्ता खालका डाटा सूचनाहरू चाहिँ कसरी राखेको हुन्छ भन्ने त्यो जिज्ञासा हुन सक्छ कसरी भन्नुहोस् अलिकति
1: राम्रो क्वेसन सोध्नुभयो अब यो चाहिँ कस्तो हुन्छ भने हामीले हेर्दाखेरि त आइटी मात्रै भन्छौँ
0: हजुर
1: बाहिर हेर्दाखेरि त एउटा पेज वेबसाइट देख्छौँ फेसबुकै चलाइरहनु भएको छ भने फेसबुकमा मैले पोस्ट गर्छु तर त्यो डाटा कहाँ गएर बसिरहेको छ अरू कहाँबाट आइरहेछ भन्ने कुरा नर्मल एउटाले चाहिँ त्यो भिजुलाइज गरेको हुँदैन तर त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि यहाँ सिस्टममा पनि फ्रन्ट इन्ड ब्याक इन्डको भन्ने कन्सेप्ट हुन्छ हामीले देख्ने भनेको पेज हो तर एक्चुली जब हामी कुनै इन्सर्ट गर्छौँ एड गर्छौँ त्यो चाहिँ हाम्रो यहाँ डाटाबेसमा गएर बस्छ त्यो डिबिएमएस भन्छ हाम्रो टेक्निकल टर्ममा डाटाबेस म्यानेजमेन्ट सिस्टम भन्छ अहिले धेरै सिस्टमहरू चलिरहेको हुन्छ जस्तै माएसक्युएल भन्ने छ ओराकल भन्ने छ यस्ता डाटाबेसहरूमा चल्छ आफ्नो एजेन्सीको छुट्छुट्टी डाटाबेस हुन्छ जस्तो ट्याक्सको डाटा छ भने ट्याक्सले कुनै डिबिएमएस युज गरेर उसले त्यो डाटाबेसमा चाहिँ स्टोर गरेर राखेको हुन्छ त्यहाँ कसरी राख्छ भन्ने कुरा त्यो डाटाबेसमा भर पर्छ त्यसले अर्को कुनै सिस्टम छ त्यसले पनि आफ्नै किसिमको माइएसक्युएल अथवा ओराकल युज गरेर डाटाबेस स्टोर गर्छ र चाहिने बेलामा त्यो एप्लिकेसनले हामीलाई देखाइदिएको मात्रै हो तर ब्याकएन्डमा चाहिँ के हुन्छ त भन्दाखेरि यस्तै किसिमको चाहिँ डाटाबेसहरू युज गरेर हुन्छ, त्यो डाटाबेस चाहिँ स्टोरेजहरूमा, ठुल्ठुला स्टोरेजहरूमा चाहिँ म्यानेज गरेर राखेको हुन्छ।
0: एकदम, यो पनि सायद अहिले जो जिज्ञासा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ तपाईँले मेटाउनु भयो। अब यो धेरै पटक चाहिँ यो सरकारी वेबसाइटहरू चाहिँ ह्याक भइरहेको हुन्छन् क्या, अब तपाईँहरूले त्यो ह्याक हुन नदिनको लागि पछिल्लो पटक चालेका कामहरू कदमहरू के हुन्?
1: यसको लागि अहिले जुन साइबर सेक्युरिटी सेन्टर हामी कहाँ अहिले केन्द्र स्थापना भइसकेको अवस्था छ, र त्यो साइबर सेक्युरिटी सेन्टरले यो यस्ता किसिमका इभेन्टहरू, यस्ता किसिमका चाहिँ एट्याकहरूले चाहिँ कन्टिन्युस मोनिटरिङ गरिरहेको अवस्था छ। अझ विशेष गरी क्रिटिकल सिस्टमहरू जो सरकारका, नेपाल सरकारका क्रिटिकल सिस्टमहरू छ, उहाँहरूले चाहिँ त्यस्ता इक्विपमेन्टहरू मार्फत सिम भन्ने एउटा भन्छौँ हामी, यो सिम, एसआईएम सिम, त्यो सिमबाट उहाँहरूले चाहिँ कन्टिन्युसली मोनिटरिङ गर्ने र कुनै किसिमको एट्याकहरू आयो अथवा जोखिमहरू देख्यो भने टाइममा नोटिफिकेसन गर्ने, प्रोएक्टिभ अथवा रियाक्टिभ एक्सनहरू गर्ने, यस्तो किसिमको गरिरहेको छ भने सँगसँगै वेबसाइटकै ठिक छ कि छैन, यस्ता किसिमका भल्नेबिलिटीहरू छ कि छैन भन्नुलाई विभिन्न टेस्टिङहरू, जस्तो भिपिटी टेस्ट भन्छ, भल्नेबल एसेसमेन्ट एण्ड पेनेट्रेसन टेस्टहरू टाइम टु टाइम गरिरहने, यस्ता किसिमका चाहिँ कामहरू अहिले यो साइबर सेक्युरिटी सेन्टरले गरिरहेको छ।
0: भनेपछि भविष्यमा त्यस्ता खालका ह्याक हुन नदिनको लागि अथवा साइबर आक्रमण हुन नदिनको लागि तपाईँहरूले त्यस्तो खालको तयारी गरेर बसिरहनु भएको छ?
1: एकदमै, यो नेसनल साइबर सेक्युरिटी सेन्टर त्यसैकै लागि अहिले स्थापना भएको छ, डेडिकेटेड कामलाई नै। उहाँहरूले त्यो पहिले प्रोएक्टिभली एसेसमेन्ट गर्नेदेखि लिएर भोलि कुनै किसिमको घटना भयो भने त्यसपछि त्यसलाई रिस्पोन्स गर्ने, इन्सिडेन्ट रिस्पोन्स गर्ने त्यो लेभलको क्यापेसिटी भयो हामी चाहिँ यहाँ बनाउँदैछौँ अहिले। भोलिका दिनमा चाहिँ केही न केही यो चाहिँ घट्छ, मिनिमाइज हुन्छ।
0: हजुर, सहसचिवज्यू तपाईँ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट हुनुहुन्छ। अब हामी अन्त्यमा आइपुगेका छौँ, दुईवटा जिज्ञासा मात्रै बाँकी छ। अब सरकारकै एउटा योजना, सरकारकै नारा चाहिँ सरकारी सेवा चाहिँ अब अनलाइन मार्फत, अब चाहिँ लाइन होइन अनलाइन भन्ने खालको चाहिँ त्यो पहिलेदेखि नै आइरहेको, हुन त अहिले कतिपय ठाउँमा लाइन देख्न सकिन्छ, कतिपयले बेङ्गिने गर्नुहुन्छ, जे होस् सरकारले सबै सरकारी सेवालाई अनलाइन बनाउने गरी चाहिँ काम गरिरहेको छ, तपाईँले अघि नै धेरै कुरा भन्नुभयो। अब यो सरकारी सेवा लिन कार्यालयमा जानुपर्छ भन्ने सोचबाट मोबाइलबाटै सरकारी सेवा लिन सकिन्छ भन्ने अवस्थामा पुग्नको लागि अझै नागरिकले के गर्न बाँकी छ, सरकारले के गर्न बाँकी छ?
1: एकदम राम्रो क्वेसन, यो सबैले बुझ्नुपर्ने हो। यो आइटीमा हामी किन कहिलेकाहीँ धेरै जसले क्वेसन गर्नुहुन्छ, फेसबुक कहिले डाउन हुँदैन, युट्युब कहिले डाउन हुँदैन, हाम्रा सिस्टम किन डाउन हुन्छन्, समस्या किन आउँछ भन्ने हुन्छ। र एउटा हामी सबैले बुझ्नुपर्ने कुरा के भने, कुनै पनि आइटी सिस्टम चलाउनको लागि चाहिँ विशेष गरी पाँचवटा चिज चाहिँ मिनिमम चाहिन्छ।
0: एकदम,
1: पाँचवटा चिज भनेको के भने, एउटा इन्फ्रास्ट्रक्चर भनेको हामीलाई त्यो लेभलको इन्फ्रास्ट्रक्चर चाहियो, जस्तै कनेक्टिभिटी, इन्टरनेटका कुरा होलान्, इलेक्ट्रिसिटीका कुरा होलान्, डाटा सेन्टरका कुरा होलान्, त्यो इन्फ्रास्ट्रक्चर हामीलाई चाहिन्छ। र त्यो इन्फ्रास्ट्रक्चर हाम्रो केही लेभलमा गरेका छौँ, तर यसको चाहिँ हामीले अपग्रेड गर्नुपर्ने, यो समय अनुसार चाहिँ हामीले गर्नुपर्ने अवस्था छ,
0: गर्नको लागि योजना बनाइरहेछौँ,
1: एकदम बनाइरहेछौँ। नम्बर वान इन्फ्रास्ट्रक्चरको कुरा हो। दोस्रो नम्बरमा हामीले के चाह्यो भन्दाखेरि, त्यो इन्फ्रास्ट्रक्चर भएर भएन, त्यो त रोड भयो, प्लेटफर्म भयो, त्यसलाई अब कुद्नलाई त मलाई के चाहियो त भन्दाखेरि एप्लिकेसन चाहियो, सफ्टवेयर चाहियो। अब हामीले हरेक निकायले आफ्नै लेभलमा सफ्टवेयर त बनाउनु भएको छ, तर त्यो सफ्टवेयर चाहिँ हाम्रो सर्भिस जनतालाई एउटा भनौँ न कसरी इफेक्टिभ दिन सकिन्छ, त्यो लेभलको पूर्ण रूपमा चाहिँ कम्प्लिट अटोमेसन छ कि छैन त्यो कुरा विचार गर्नुपर्ने हुन्छ। त्यो सिस्टम कसरी डिजाइन गरेको छ, कसरी डेभलप गरेको छ, त्यो फङ्सनहरू के कभर भएको छन्, त्यो कुराले रोल खेल्छ हेर्नुहोस्। त्यही भएर दोस्रो नम्बरमा हामी के गर्नु पर्यो भन्दा त्यो एप्लिकेसन, त्यो सफ्टवेयर चाहिँ के गर्नु पर्यो, राम्रो बनाउनु पर्यो। दोस्रो नम्बरमा हामीले यो चाहिने भनेको दोस्रो चिज भयो। तेस्रो नम्बरमा के चाहियो मलाई, ह्युमन रिसोर्स, जनशक्ति चाहियो। एप्लिकेसन त भयो, तर जनशक्ति पनि के भने, युजर लेभलमा पनि हामी लिट्रेसी बढाउनु पर्यो, जनतालाई पनि हामीले यस्ता डिजिटल लिट्रेसीका कार्यक्रमहरू बढाउनु पर्यो भने, दोस्रो नम्बरमा त्यो सिस्टममा अपग्रेड गर्नु पर्यो, कन्टिन्युस इम्प्रुभमेन्ट गर्नु पर्यो भने हामीसँग टेक्निकल जनशक्ति पनि चाहियो। त्यो टेक्निकल जनशक्ति तुरन्तै हामीले रिस्पोन्स गर्न सक्ने चाहियो। त्यही भएर यो इन्फ्रास्ट्रक्चर, एप्लिकेसन अनि जनशक्ति, तिनवटा खम्बा भन्छौँ हामी, यो तिनवटा खम्बा चाहियो। यति मात्रै भएर भएन हेर्नुहोस्, अर्को खम्बा भनेको चाहिँ के हो त भन्दाखेरि, फेरि कानुन चाहियो।
0: एकदम
1: अहिले हाम्रो आइटीमा देखेको समस्या भनेकै, सिस्टम त बनायौं, यत्र खर्च पनि भयो, तर कहाँ समस्या छ भन्दाखेरि, होइन, त्यो लेभलको कानुनी प्रक्रिया, प्रोसिड्युर, गाइडलाइन, लिगल प्रोसिड्युरहरूमा हामीले चाहिँ सुधार गर्न सकेनौँ। त्यसले गर्दा अहिले कति ठाउँमा दोहोरो काम गर्नुपर्ने अवस्था छ भने, कति ठाउँमा चाहिँ यो के हो त, आइटी सिस्टम कसरी चल्ने हो भनेर एसओपी समेत हामीले बनाउन सकेका छैनौँ, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियरहरू। भनेपछि यो कुरालाई पनि हामीले ध्यान दिनु पर्यो,
0: ध्यान दिइरहनु भएको छ,
1: एकदम यो हामी गरिरहेछौँ। र अर्को भनेको चाहिँ, आइटी भनेको एकदम महँगो छ, हेर्नुहोस् तपाईँहरूले पनि देख्नुभएको, एकदम टेक्नोलोजी आफै महँगो छ, यसका लाइसेन्सदेखि लिएर एउटा इभन तपाईँको जनशक्ति नै एकदम एक्सपेन्सिभ, लाइसेन्सहरू रिकरिङ कस्टहरू एकदम बढ्ने भयो भने त्यो लेभलको हामीले चाहिँ सस्टेनेबिलिटी पनि हामी विचार गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ हामीले सफ्टवेयर त किन्छौँ तर त्यसको चाहिँ सपोर्ट नै एकदम महँगो हुने, टाइममा रिन्यू नहुने, यस्ता कुराले गर्दा होला त्यो फाइनेन्सियल सस्टेनेबिलिटी पनि चाहिन्छ। यो पाँचवटा फ्याक्टर, पाँचवटा पिल्लर जुन छ त्यो पिल्लरमा हामीले काम गरिरहेछौँ र अहिले जुन इन्स्टिट्युसन बन्यो अहिले नेपाल सरकारले, यो इन्स्टिट्युसनले पक्कै पनि यो पाँचैवटा सेक्टरमा कभर हुने गरी यो चाहिँ यो ध्यान दिएको छ र यो यो अनुसार चाहिँ हाम्रो केही समस्याहरू समाधान हुन्छ जस्तो लाग्छ।
0: अब अन्त्यमा नागरिकलाई के भन्नुहुन्छ, आम नागरिक जो चाहिँ अनलाइन सेवा प्रयोग गर्दै हुनुहुन्छ, गर्न खोज्दै हुनुहुन्छ,
1: अनि नागरिकहरूलाई चाहिँ अब धेरै जसो हामी मिडियामा अथवा हामीले पनि कहिलेकाहीँ सेवा लिँदाखेरि यस्ता यस्ता यदाकदा सरकारी अफिसहरूमा यो विभिन्न किसिमको अब्सट्याकलहरू भएको चाहिँ हामी त्यो देख्छौँ, सुन्छौँ, बुझ्छौँ। तर एउटा कुरा चाहिँ हामीले के चाहिँ बुझिदिनुपर्छ भन्दाखेरि 10 वर्ष अगाडि 15 वर्ष अगाडि जुन लेभलका हाम्रो सेवा प्रवाह अथवा सेवा सर्भिस डेलिभरी थियो त्यसमा केही न केही सुधार चाहिँ भएको छ, त्यो कुरा हामीले स्वीकार गर्नुपर्छ। र अनि कहिलेकाहीँ अनि हामी कम्पेयर गर्दाखेरि फेसबुक युट्युबसँग कम्पेयर गर्दाखेरि हामीले के चाहिँ विचार गर्नुपर्छ भन्दाखेरि उहाँहरूको सिस्टममा कति लगानी भएको छ, कस्तो टेक्नोलोजी युज भएको छ र त्यो हाम्रो सरकारले चाहिँ गर्न सक्छ सक्दैन अथवा हामीसँग त्यो किसिमको इन्भाइरोमेन्ट छ कि छैन, यी कुरा पनि हामीले विचार गर्नुपर्ने हुन्छ। यसको मतलब हामी हाम्रो केही न केही कमजोर हुन्छ भनेको होइन कि, तर यी कुराहरूलाई हामीले बिस्तारै भविष्यमा चाहिँ सबै कुरा ब्यालेन्स तरिकाले जान सक्यो भने तपाईँहरूका यी जुन समस्याहरू छ भोलिका दिनमा चाहिँ यो फिजिकली चाहिँ अफिसै आउन नपर्ने किसिमको चाहिँ सर्भिस चाहिँ सम्भव छ र यसको लागि चाहिँ हामी लागि पनि
0: र अहिले सम्भव भइरहेका अनलाइन सेवा चाहिँ प्रयोग गरौँ, घरमै बसेर मोबाइल
1: एकदम गरौँ, एकदम म्याक्सिमम युटिलाइज गरौँ। हामीले जुन लगानी गरेका छौँ, हामीले जुन कामहरू पनि गरेका छौँ, यो कुरा चाहिँ फुल युटिलाइजेसन होस् भन्ने चाहन्छु। हस्, धन्यवाद,
0: धेरै धेरै धन्यवाद सहसचिवज्यू तपाईँको यो महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीको लागि।
1: हस् हस्, धन्यवाद है, एकदम धन्यवाद।
0: वहाँ हुनुहुन्थ्यो सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सहसचिव रामदत्त भट्ट। आजको कार्यक्रममा हामीले अनलाइन सेवा प्रयोगको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुविसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 0942-4888 98 0 12-3588888।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुँदे प्रतिबद्धता। सरकारसँग 14 बुँदे सहमतिपछि लघु वित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने। वैदेशिक रोजगार व्यवसायी संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय। अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी। मध्य पूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै। र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् काश्य पदक। नेपाल खबरमा अब पूरा खबर। बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले 3 बुँदे सहमति गरेको हो। गृहमन्त्री सुधन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको छ। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिकासँग समन्वय गरी पहल गर्ने भएको छ। अनि बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारको तर्फबाट बुवा आमाले हस्ताक्षर गर्नुभएको छ। सरकार र पीड़ित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढ़ाउनुका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए। सरकारसँग वार्ताका लागि हिजो टोली बाराबाट काठमाडौँ आएको थियो। सरकारसँग सहमति भएसँगै 9 दिनदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीड़ितले धरनासहितका कार्यक्रम स्थगित गरेका छन्। उनीहरूले पछिल्लो पटक ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय, राष्ट्रिय मानवाधिकार आयोगको परिसर अगाडि धरना दिइरहेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव समेत रहेका सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान बीच हिजो 14 बुँदे सहमति भएको हो। सहमतिमा महाअभियानको तर्फबाट वार्ता टोलीका संयोजक विजय थापासहित 21 जनाले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च रकम, निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघु वित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागको विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने उल्लेख छ। साथै परिस्थितिजन्य कारणले कर्जाको चाँबा तथा ब्याज नियमित गर्न नसकेका बैंक तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने सम्बन्धी व्यवस्था थप गरी कार्यान्वयन गर्ने गराउने, लघुवित्त संस्थाले ऋण प्रवाह गर्दा धितो स्वरूप अग्रिम चेक लिने, खाली कागजमा तमसुक गराउने लगायतका कार्यलाई नियमित निगरानी गरी त्यस्ता कार्य पूर्ण रूपमा बन्देज गरिनेछ। त्यसै गरी सहमति अनुसार लघुवित्त संस्थाका सदस्य, ऋणी र कर्मचारीसँग सम्बन्धित समस्या निराकरणको लागि आवश्यक अध्ययन गरी सुझाव दिन अर्थ मन्त्रालयले स्वतन्त्र विज्ञ सम्मिलित लघुवित्त संस्थाको समस्या समाधान सम्बन्धी उच्च स्तरीय समिति गठन गर्ने, साथै समितिले अध्ययन गर्दा पीड़ित ऋणी सदस्य तथा सरोकारवालाहरूसँग छलफल गरिने लगायत रहेका छन्। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपाल सहित 10 देशका श्रमिक ल्याउने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसमा सूचीकृत भएका म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताहरूले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाउने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 वटा कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनु पर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 वटा संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको ठहर छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली अनि सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको थियो। दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाउने गरिन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेका पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 देखि 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। अब विदेशको खबर। इरानले अमेरिकी प्रतिबन्धको अभियानमा साथ दिने छिमेकी देशहरूलाई शत्रुको रूपमा व्यवहार गर्ने चेतावनी दिएको छ। इरानका सुरक्षा प्रमुख मोहसेन रिजाईले अमेरिकी आर्थिक दबावमा सहभागी हुने कुनै पनि देशलाई इरानले आफ्नो विरोधी मान्ने बताउनु भएको छ। इरान, अमेरिका र इजरायल बीचको तनावसँगै खाड़ी क्षेत्रका देशहरूमाथि पनि कूटनैतिक र सुरक्षा दबाव बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरान मामिलाका अनुसन्धानकर्ता आमिर रेजा अजीजीका अनुसार लगातार अमेरिकी र इजरायली आक्रमणपछि इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्दै सम्भावित खतरालाई प्रारम्भिक चरणमै रोक्ने नीति अप्नाउन थालेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हर्मुजलाई अमेरिकी नयाँ भूभाग भन्दै आफ्नो सामाजिक सञ्जालमा नक्सा राख्नु भएको छ। यसअघि पनि उहाँले हर्मुजलाई अमेरिकाको क्षेत्र भएको बताउनु भएको थियो। अब खेल खबर। राष्ट्रिय एथलेटिक्स टोलीको सदस्य सन्तोषी श्रेष्ठले भारतको भुवनेश्वरमा भएको ओल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 महिला 5000 मीटर दौड़मा कास्य पदक जितेकी छिन्। सन्तोषीले हिजो निर्धारित दूरी 17:31.75 सेकेण्डमा पूरा गरेकी हुन्। सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले 10000 मीटर दौड़मा स्वर्ण पदक जितेकी थिइन्। सन्तोषी जापानमा अर्को महिना हुने 20 एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा छिन्। यस्तै त्रिभुवन आर्मी क्लबका धावक सोमबहादुर कुमारले 800 मीटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन्। भारतको भुवनेश्वरमा जारी ओल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टूर अन्तर्गतको प्रतिस्पर्धामा सोमले 800 मीटर दूरी 1:49.55 सेकेण्डमा पूरा गरे। सोम जापानमा हुने 20 एसियाली खेलकुदको लागि राष्ट्रिय टोलीमा छन्। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, न्यायिक प्रक्रिया र पीड़ित परिवारको मागका विषयमा 3 बुँदे प्रतिबद्धता। सरकारसँग 14 बुँदे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन स्थगित, समस्या समाधानको लागि उच्च स्तरीय समिति गठन गरिने। नेपालका 25 म्यान पावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने वैदेशिक रोजगार व्यवसाय संघद्वारा सूचीकृत संस्थालाई निलम्बन गर्ने निर्णय अमेरिकी आर्थिक युद्धमा साथ दिने देशलाई शत्रु मान्ने इरानको चेतावनी मध्यपूर्व युद्धका कारण खाड़ी क्षेत्रका देशमाथि पनि कूटनैतिक तथा सुरक्षा दबाव बढ़दै र राष्ट्रिय एथलेटिक्स टोलीकी खेलाड़ी सन्तोषी श्रेष्ठले जितिन् कास्य पदक
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: DTS सेवा डिश होम
10: डिश होम खुशीको कनेक्शन
11: साली नदीको सिर
12: मणिचूडको काख
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
12: शान्ति र आनन्दको अनुभूति
13: भीडभाडबाट टाढा
12: शहरबाट नजिकै
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-2581 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना निकालेको छ विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिममा अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित तर अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन 2075 दफा 36 बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा त्यस सम्बन्धी सूचना प्रकाशित गरिएको बताउनुभयो चित्त बुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अगाडि बढ़ाउने उहाँले बताउनुभयो यसअघि पनि काठमाडौँ महानगरले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको थियो काठमाडौँ महानगरपालिका 8 जय बागेश्वरी नवाली टोलमा रहेको लिच्छवीकालीन नित्यानाथ मन्दिर पुनर्निर्माण सम्पन्न गरी हिजो उद्घाटन गरिएको छ 1990 सालको भूकम्पले भत्किएको मन्दिर लामो समयपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो 2072 सालको भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले महानगर क्षेत्रभित्रका मूर्त अमूर्त सम्पदाको संरक्षणका लागि काम भइरहेका बताउनुभयो यसबीचमा 92 अमूर्त र 78 मूर्त सम्पदाको संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो वडा 8 का अध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान संगतले पुनर्निर्माण सम्पन्न गरिएको नित्यनाथ मन्दिरले संस्कार सिकाएर राख्न सहयोग गर्ने बताउनुभयो र केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिने श्रावणी मेला हिजो सम्पन्न भएको छ गएको साउन 1 गतेदेखि शुरू भएको मेलाको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले समापन गर्नुभयो सूर्यविनायक नगरपालिका 8 सिपाडोलको डोलेश्वर महादेव मन्दिरलाई 2067 भदौ 6 गते केदारनाथको शिर घोषणा गरिएको थियो हिजो बिहानैदेखि मन्दिरको चारवटै ढोका खुल्ला गरी दर्शनको व्यवस्था गरिएको थियो मन्दिरमा शिवरात्री अक्षय तृतीया र भदौ छ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरका चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिई शिला छोएर पूजा गर्ने व्यवस्था छ। मेलाको 38 दिने अवधिमा झण्डै 1 करोड़ रूपियाँ भेटी संकलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो। मेला अवधिभर झण्डै 1 लाख भक्तजनले मन्दिरको दर्शन गरेकोमा 40,000 भन्दा धेरै भारतीय पर्यटक आएका छन्। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बलात्कारपछि हत्या गरिएकी 12 बालिकाका अभिभावकसँग सरकारको सहमति, सरकारसँग 14 बुधे सहमतिपछि लघुवित्त पीड़ितको आन्दोलन पनि स्थगित। डोलेश्वरमा श्रावणी मेला समापन, झण्डै 1 करोड़ रूपियाँ भेटी संकलन र लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाई त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
3: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौं वा सबैले देख्ने ठाउँमा राखौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
6: Michelin, Michelin, Michelin.
7: World's number one tire brand.

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्दा

हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
1: 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्री शाह काठमाडौँ फर्किँदै सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाह केही बेर अघि काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ जानुभएको थियो। शनिबार अपरान्ह उहाँले मुक्तिनाथको पूजा अर्चना गर्नुभएको थियो। जिल्लाभरि कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम बेनी मार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यही भदौ महिनादेखि सञ्चालन गरेको नागरिक नीति र नेतृत्व कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ उपस्थित हुनुहुने भएको छ। राष्ट्रपाले केन्द्रीय कार्यालयमा सोमबार साँझ हुने कार्यक्रममा गृहमन्त्री गुरूङलाई उपस्थित गराउन लागेको हो। उहाँले कार्यक्रममा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ। कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा समस्या सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा गृहमन्त्री समक्ष राख्न सक्नेछन् भने दोस्रो चरणमा मन्त्री सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ। नागरिकका आवाज सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको राष्ट्रपतिले जनाएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका एक तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीड़ित परिवारबीच तीन बुझे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुवा आमासँग सरकारले तीन बुझे सहमति गरेको हो। गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिकाको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले बालिकासँग समन्वय गरी पहल गर्ने भएको बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गएको साउन 31 बेपत्ता भएकी ती बालिकाको भदौ 2 गते शव भेटिएको थियो। त्यसपछि पीड़ित पक्षले न्यायका लागि आन्दोलन गर्दै आएका थिए। त्यस्तै बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर 4 दिनदेखि अवरूद्ध वीरगंज पथैया औद्योगिक करिडोर सड़क खण्ड खुलेको छ। पीड़ित परिवार र सरकारबीच नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सड़क अवरोध हटाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले तीन वर्षीय बालिका गरिमा चौधरी को बलात्कारपछि भएको हत्याको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत एक लामो सन्देश जारी गर्दै उहाँले जघन्य अपराधका घटनामा सजाय पुनरावलोकन गर्न गरिमा न्याय संकल्प समिति गठन गरिएको जानकारी दिनुभयो। मन्त्री गौतमका अनुसार जघन्य आपराधिक घटनाका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थामा रहेका कमजोरी हटाउन र कड़ा दण्ड निर्धारणका लागि सुझाव दिन 7 सदस्य समिति गठन गरिएको छ। 7 दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको यो समितिले नागरिकको अपेक्षा सम्बोधन हुने गरी कानून तर्जुमाको आधार तयार पार्नेछ। हिजो साँझ मृतक बालिकाका आमा बुवासँगको भेटपछि मन्त्रालयले यो निर्णय लिएको हो। सड़कमा उठिरहेको बलात्कारीलाई फाँसिदे भन्ने मागप्रति संवेदनशील हुँदै मन्त्री गौतमले सरकार संविधानको सीमाभन्दा बाहिर जान नसक्ने समेत प्रश्न पार्नु भएको छ। आफ्नो 18-19 वर्षको उमेरको एउटा भिडियो क्लिपलाई सन्दर्भ भन्दा बाहिर काटेर बलात्कारलाई सामान्य हो भनेको भनी फैलाइएको भन्दै उहाँले खेद समेत व्यक्त गर्नुभएको छ। बलात्कार कहिल्यै सामान्य र स्वीकार्य हुन सक्दैन उहाँले स्पष्ट पार्नु भएको छ। हिंसामा परेकी महिलाले अपराधीको दोषी र सामाजिक लज्जा बोक्नु हुँदैन, उनीहरू निर्भयका साथ बाँच्नु पाउनुपर्छ भन्ने आशय रहेको समेत उहाँले प्रष्टोक्ति दिनुभएको छ। ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघु वित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आफ्नो घरतर्फ प्रस्थान गरेका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ 6 गते भएको वार्तामा 14 बुधे सहमति भए संघीय धरना कार्यक्रम स्थगित भएको हो। सहमति पश्चात आज बिहान 8:50 बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

0: मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलप्रासी लगायतका जिल्लाका रेडियोलाई आफ्नो क्षेत्रतर्फ पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: बंगलादेशी नागरिक रहेको बताइएको छ। दुर्घटनापछि भारतीय तटरक्षक बलको जहाजसँग सम्पर्क टुटेको थियो। त्यसपछि भारतीय तटरक्षक बल र नौसेनाले खोज तथा उद्धार अभियान शुरू गरेका छन्। उद्धारका लागि श्री विजयपुरमबाट दुईवटा जहाज परिचालन गरिएको छ। अधिकारीहरूको अनुसार ओसियन विनर ओडिसाबाट फलामको आइस्क बोकेर सिंगापुरतर्फ जाँदै थियो। जहाज बिहिबार पारादीप बन्दरबाट छुटेको थियो।
1: अब खेल समाचार। जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ। बोरुसिया डर्टमण्डलाई 2-1 गोलले पराजित गर्दै बायर्न म्युनिखले सुपर कपको उपाधि जितेको हो। डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा बायर्नले 28 मिनटमा नाथनियल ब्राउनको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा माइकल ओलिसेले गोल गर्दै बायर्नलाई 2-0 अग्रता दिलाए। 75 मिनटमा फाबियो सिल्वाले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने प्रयास गरे पनि हार टार्न सकेनन्। यो जीतसँगै बायर्नलाई सुपर कपको उपाधि 12 पटक जितेको छ। यसैबीच स्पेनिस ला लिगामा स्पानियोललाई 2-1 पराजित गर्दै रियल म्याड्रिडले विजयी शुरूआत गरेको छ। रियलको जीतमा डेबिटान खेलाड़ी कार्लोस एसपी नायक बने। उनले 90 मिनटमा निर्णायक गोल गरे। आरसीडी स्टेडियममा भएको खेलमा रियलले जुल बेलिङ्गमको गोल मार्फत 9 मिनटमै अग्रता लिएको थियो। तर खेलको 30 मिनटमा स्पानियोलका अलेक्स कालात्राभाले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। 90 मिनटमा एसपीले गोल गर्दै रियलका लागि महत्वपूर्ण 3 अंक सुरक्षित गरेका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: धरनामा रहेका लघुवित्त पीड़ित र सरकारबीच 14 बुधे सहमति, कालो सूची र धितो लिलाम सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने।
0: सरकार र गरिमा चौधरीका परिवार बीचको सहमतिसँगै सिमराको अवस्था सामान्यतर्फ कड़ा सजायका लागि कानून संशोधन गर्ने आश्वासन।
1: रूकुम पश्चिम र चितवनमा भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु, जाजरकोटका पहिरो पीड़ितलाई सुरक्षित स्थानमा सारिँदै।
0: बंगालको खाड़ीमा मालबाग पानी जहाज डुब्दा 22 बेपत्ता, खोजी कार्य जारी, 2 जनाको सकुशल उद्धार।
1: र जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई ला लिगामा रियल म्याड्रिडको विजय शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
6: बाबा, मलाई आज स्कुल जानै मन छैन, आज जाँदिनँ नि है।
7: लो, किन नि? के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले।

0: उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै बढ़ी खपत गराउन मौसमी विद्युत महसूल तथा धेरै विद्युत खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताउनु भएको छ। मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग आज विराटनगरमा भएको छलफलमा वहाँले वर्षायाममा बढ़ने विद्युत उत्पादनलाई उद्योग तथा अन्य क्षेत्रमा अधिकतम उपयोग गर्ने गरी महसूल संरचनामा आवश्यक सुधार गर्न सरकार केन्द्रित रहेको बताउनु भएको हो। मन्त्री श्रेष्ठको सचिवालयका अनुसार उद्योगको उत्पादन लागत घटाउने, विद्युत खपत बढ़ाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले विद्युत महसूललाई थप व्यवहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको जानकारी दिनुभयो।
0: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिन नेपाली कंग्रेसले ह्विप जारी गरेको छ। नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको हो। भोलि दिउँसो 1 बजे बस्ने प्रदेशसभाको बैठकमा थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ। संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले एक पत्र जारी गर्दै कंग्रेसका सबै सदस्यलाई अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको हो। गत शुक्रबार एमाले, नेकपा र रापरपाको समर्थनमा थापा मुख्यमन्त्री बन्नुभएको थियो।
1: प्रशासन तथा रावलले देशभरिको सुकुम्बासी समस्या 500 दिनभित्र समाधान गर्ने घोषणा गर्नुभएको छ। कञ्चनपुरमा स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाहरूलाई सम्बोधन गर्दै उहाँले सरकार गठन भएको पहिलो दिनदेखि नै आफू यसै कार्यमा लागिरहेको बताउनु भएको हो। सम्बोधनका क्रममा मन्त्री रावलले सुकुम्बासीमा रहेको विस्थापनको त्रासले सम्बोधन गर्दै उहाँले कसैलाई पनि बिना विकल्प नउठाइने आश्वासन दिनुभएको छ। मन्त्री रावलले सुकुम्बासी र सहकारी पीड़ितको समस्या सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै 500 दिनभित्र लाल पूर्जा वितरण कार्य सम्पन्न गर्ने लक्ष्य सुनाउनुभयो। भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई प्रक्रिया पुर्याएर भूमिको मालिक बनाइने उहाँको दावी छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बार र बेन्च बीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताउनुभयो। उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ। न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने उहाँको भनाइ छ।
0: सप्तरीमा एक बालिका मृत फेला परेकी छन्। शम्भुनाथ नगरपालिका 3 ट्राफिक चोकमा मोहम्मद इरफानकी 2 वर्षीय छोरी खुशी खातुन मृत फेला परेकी हुन्। परिवारका अनुसार खुशी आज बिहानदेखि हराएकी थिइन्। हराएकी बालिका हराएको जानकारी पाएर गत्तै परिवारजन प्रहरीकोमा पुगेको थियो। प्रहरी र परिवारजनले खोजतलाश गर्ने क्रममा उनी आफ्नै घरको पछाडिपट्टि रहेको झाड़ीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
1: अमेरिकासँगको व्यापार वार्ता असफल भएपछि क्यानाडाली अमेरिकी सामानमा जवाफी भन्सार लगाउने घोषणा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली उत्पादनमा 50% सम्मको

0: भन्सार लगाउने निर्णय गरेपछि प्रधानमन्त्री मार्क कार्नीले डलर बराबर डलर जवाफी कदम चाल्ने बताउनु भएको हो। क्यानाडाले अमेरिकी स्टील इलेक्ट्रोनिक्स तथा अन्य विभिन्न उत्पादनमा नयाँ भन्सार लगाउनेछ। नयाँ भन्सार आगामी सेप्टेम्बर 8 लागू हुने अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका र क्यानाडा बीच व्यापार सम्झौतामा सहमति जुट्न सकेको थिएन। तीन दिनसम्म चलेको गहन वार्ता असफल भएपछि दुवै पक्षले वार्ता भंग हुनुका लागि एकअर्कालाई दोष दिएका छन्। यसले अमेरिका मेक्सिको क्यानाडा स्वतन्त्र व्यापार सम्झौताको भविष्य समेत जटिल बनाएको छ। ट्रम्प प्रशासनले क्यानाडाबाट अमेरिका निर्यात हुने वाइन फर्निचर दुग्धजन्य पदार्थ सिमेन्ट कपड़ा माछा मार्ने सामग्री र हकी उपकरण लगायतका क्षेत्रमा नयाँ भन्सार लगाएको छ। करिब 20 अर्ब अमेरिकी डलर बराबरका क्यानाडेली निर्यात यी शुल्कबाट प्रभावित हुने बताइएको छ। क्यानाडाका प्रधानमन्त्री कार्नीले अमेरिकी कदमको जवाफमा क्यानाडाले आफ्ना श्रमिक किसान परिवार तथा व्यवसायको सुरक्षाका लागि बराबरको भन्सार लगाउने बताउनु भएको छ। सरकारले आगामी दिनमा जवाफी कदमको विस्तृत विवरण सार्वजनिक गर्ने कार्नीले बताएका छन्।
1: अब खेल समाचार। 14 दक्षिण एशियाली खेलकुद साग पाकिस्तानमा आगामी चैत तेस्रो सातादेखि शुरू हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिल एसएओसीको बैठकले साग विक्रम सम्वत 2083 साल चैत 20 गतेदेखि 28 गतेसम्म गर्ने निर्णय गरेको हो। पाकिस्तानमा हुने सागमा 28 खेल हुनेछन्। सागमा आयोजक पाकिस्तान सहित नेपाल, बंगलादेश, भूटान, भारत, मालदीव्स र श्रीलंका सहभागी हुनेछन्। हरेक चार वर्षमा हुने साग पछिल्लो पटक सन् 2019 नेपालमा भएको थियो। नेपालपछि पाकिस्तानले आयोजना गर्ने निर्णय भए पनि भारत र पाकिस्तानको राजनैतिक द्वन्दका कारण अहिलेसम्म हुन सकेको छैन। भारतले साग भन्दा पनि एसियाली खेलकुद, कमनवेल्थ र ओलम्पिक खेलमा बढ़ी तयारी गर्न थालेको छ। त्यसो त पछिल्लो समय भारत र पाकिस्तानले एक अर्का देशमा कुनै पनि खेल खेल्ने गरेका छैनन्। त्यसैले भारतले पाकिस्तानमा गएर साग खेल्ने सम्भावना न्यून छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: माग पूरा नभए फेरि आन्दोलनमा उत्रिने जेएनजी घाइते र शहीद परिवारको चेतावनी। गरिमाको न्यायका लागि आज पनि माइती घरमा प्रदर्शन।
1: जापानिज इन्सेफलाइटिसबाट जोगिन सरकारको आग्रह। धेरै विद्युत खपत गर्छ।

0: एक महिनाको समय अटेर गरे शिरबन्दी गरिने।
1: बागमतीका मुख्यमन्त्री थापाले भोलि विश्वासको मत लिँदै पक्षमा मतदान नगर्न कंग्रेसको हिप। मन्त्री चयनलाई लिएर नेकपा लुम्बिनीमा भाँड भइलो। पूर्व माओवादीलाई मात्रै अवसर दिएको आरोप।
0: जापानी इन्सेफ्लाइटिसबाट देशभर 21 जनाको मृत्यु। 25 जिल्लामा संक्रमण फैलियो। मलेसियाले 25 वटा म्यान टावरलाई मात्रै अनुमति दिएपछि तीव्र विरोध। निर्णय अमान्य हुने सरकारको घोषणा।
1: इजरायललाई हतियार दिएको भन्दै फ्रान्स र बेलायतमाथि इरान आक्रोशित। सैन्य प्रतिबन्ध लगाउन 102 पूर्व कूटनीतिज्ञको अपील। निरन्तरको युद्धले मृतकको संख्या बढ़दै जाँदा गाजामा चिहानको संकट।
0: र पाकिस्तानमा हुने सा खेलकुदमा 28 वटा प्रतिस्पर्धा। नेपाल सहित 7 राष्ट्र सहभागी हुने। नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। भारतीय क्रिकेटर केएस भरत काठमाडौँ गोर्खाजमा अनुबन्ध।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे। कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। यौन हिंसाका घटनामा सरकारको आह्वान सम्बन्धी खबरबाट सूचना तथा संचार मन्त्रालयले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न संचार माध्यम पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ। मन्त्री विक्रम तिमल सेनाले सामाजिक सञ्जाल मार्फत अपील जारी गर्नुभएको हो। उहाँले यौन हिंसाका पीड़ित विशेष गरी बाल बालिकाको पहिचान सार्वजनिक गर्न झनै गम्भीर अपराध भएको बताउनु भएको छ। समाचार सम्प्रेषण गर्दा पीड़ितको गरिमा गोपनीयता र सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा मन्त्री तिमल सेनाको जोड़ छ। पीड़ितको पहिचान जोगाउनु कानूनी दायित्व मात्र नभई मानवीय संवेदना र सभ्य समाजप्रतिको प्रतिबद्धता भएको भन्दै यसअघि प्रकाशित भइसकेका त्यस्ता सामग्रीहरू पनि तत्काल हटाउन मन्त्री तिमल सेनाले आग्रह गर्नुभएको छ।
1: काठमाडौँका निजी छात्रावास होस्टेलमा विकृति बढ़ेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयले एक महिनाभित्र मापदण्ड सुधार गर्न अल्टिमेटम दिएको छ। काठमाण्डुका होस्टलहरूमा अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, अस्वस्थकर खाना र लागू औषध प्रयोग जस्ता गम्भीर समस्या देखा परेपछि प्रशासनले अनुगमन तीव्र पारेको हो। अनुगमनका क्रममा मापदण्ड विपरीत संचालित केही होस्टललाई 3 लाख रूपियाँसम्म जरिवाना र सीलबन्दी समेत गरिएको छ। होस्टलभित्रै झडपै विद्यार्थी झुण्डेर मृत्यु भएको घटना मध्यनजर गर्दै प्रशासनले तोकिएको 21 बुधे मापदण्ड पालना गर्न एक महिनाको समय दिएको छ। नयाँ नियम अनुसार अब सबै होस्टेल अनिवार्य दर्ता वा नवीकरण हुनुपर्नेछ भने शुल्क दर रेट सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्नेछ। यस्तै होस्टेल संचालकले विद्यार्थी र घरधनीसँग अनिवार्य सम्झौता गर्नुपर्नेछ। महिला र पुरूषका लागि छुट्टा छुट्टै भवन, फराकिलो कोठा, अध्ययन कक्ष, पुस्तकालय, शुद्ध खानेपानी, बिजुली र इन्टरनेटको वैकल्पिक व्यवस्था हुनुपर्नेछ। सुरक्षाका लागि कोठा र शौचालय बाहेक अन्य स्थानमा सीसीटीभी, 24 घण्टा वार्डेन र सुरक्षाकर्मी विद्यार्थी तथा संचालकको विवरणमा प्रहरीमा बुझाउनु पर्नेछ। साथै मदिरा, सुर्तीजन्य र लागू औषधको बिक्री तथा प्रयोगमा पूर्ण बन्देज लगाइएको छ। एक महिनाभित्र सुधार नगरे थप कड़ा कार्यवाही गरिने प्रशासनले चेतावनी दिएको छ।
0: देशका 25 जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफ्लाइटिस जेईको प्रकोप तीव्र बनेपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। परिवार कल्याण महाशाखाले आज विज्ञप्ति जारी गर्दै हालसम्म देशभरका 59 स्थानीय तहमा 80 जनामा जेई संक्रमण पुष्टि भएको र 21 जनाको मृत्यु भइसकेको जानकारी दिएको छ। संक्रमित मध्ये झापामा सबैभन्दा बढ़ी 10 जना, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना रहेका छन्। तराई बाहेक इलाम, काभ्रे, काठमाण्डु, सिन्धुली र सुर्खेत जस्ता पहाड़ी जिल्लामा पनि यो भाइरस फैलिएको छ। संक्रमित 80 मध्ये 43 पुरूष र 37 महिला छन्। अध्ययन अनुसार संक्रमित र मृत कसैले पनि यस विरूद्धको खोप लगाएका थिएनन्। झापामा संक्रमित 10 मध्ये 6 जनाको मृत्यु भएपछि सरकारले आगामी 3 साताभित्र त्यहाँका 30 वर्षमाथिका नागरिकलाई खोप दिने तयारी गरेको छ। साथै जोखिम नियन्त्रणका लागि चीनबाट थप 35 लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढ़ाएको छ।
1: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। केही दिन अघि मात्रै राप्रपा र नेकपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका एमालेका थापाले नेपालको संविधानको धारा 168 र बागमती प्रदेश सभा नियमावली अनुसार विश्वासको मत लिन लाग्नु भएको हो। नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री थापाको पक्षमा मतदान नगर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। मुख्यमन्त्री थापाले भोलि प्रदेश सभामा पेश गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा उभिन कंग्रेसले निर्देशन दिएको छ। संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले ह्विप जारी गर्दै प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र प्रस्तावको विपक्षमा अनिवार्य मतदान गर्न सांसदलाई परिपत्र गर्नुभएको छ।
0: लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम चयनलाई लिएर सत्तारूढ़ नेकपाभित्र तीव्र विवाद सिर्जना भएको छ। सरकारमा थपिने 3 जना मन्त्री तत्कालीन माओवादी पृष्ठभूमिका मात्रै परेको भन्दै पार्टीभित्र समाहित भएका अन्य घटकका सांसदहरूले असन्तुष्टि जनाए नेकपाबाट दाङका इन्द्रजीत थारू, रोल्पाका दिपेन्द्र पुन र बर्दियाकी कृष्णा कुस्मा थारूलाई मन्त्री बनाउने निर्णय भएपछि पूर्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीबाट आएका सांसदहरूले विरोध गरेका छन्। आफूहरूलाई विश्वासको मतका लागि मात्रै प्रयोग गरिएको भन्दै प्रदेश सभा सदस्य राजकुमार चौधरी र नरमाया ढकालले सभामुख समक्ष प्रतिपक्षको बेन्च उपलब्ध गराउन निवेदन दिएका छन्। नेकपाका नेताहरूले भने आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न र सहमति कायम गर्न छलफल भइरहेको बताएका छन्।
1: राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले भोलि खर्क नीति 2068 को कार्यान्वयनबारे छलफल गर्ने भएको छ। दिउँसो 2 बजे बस्ने बैठकमा खर्क नीतिको प्रभावकारिता र चुनौतीबारे परामर्श लिन विषय विज्ञ धनप्रसाद लामिछानेलाई बोलाइएको छ। सरकारले 2068 चैत 28 गते हिमाली तथा पहाड़ी भेगका चरम क्षेत्रको वैज्ञानिक व्यवस्थापन, जैविक विविधताको संरक्षण र ग्रामीण अर्थतन्त्र बलियो बनाउने उद्देश्यका साथ यो नीति स्वीकृत गरेको थियो। तर क्षमताभन्दा बढ़ी पशु चराउनाले भूक्षय हुनु, जलवायु परिवर्तनका कारण खर्कहरू सुक्खा हुनु र पूर्वाधार तथा बजेटको अभावले नीति कार्यान्वयनमा समस्या देखा परेको छ।
0: नेपाली कंग्रेसले शेयर बजारमा देखिएका समस्या समाधान गर्न विज्ञहरूसँग परामर्श शुरू गरेको छ। अपेक्षा अनुसार शेयर बजारले गति लिन नसकेपछि कंग्रेसले आज सुवर्ण शमशेर इकोनोमिक सिरिज मार्फत अर्थशास्त्री र पूँजी बजारका विज्ञहरूसँग छलफल गरेको हो। कार्यक्रममा पार्टी सभापति गगन थापाले शेयर बजारका वर्तमान चुनौती र तत्काल गर्नुपर्ने सुधारका विषयमा विज्ञहरूसँग सुझाव मागिएको बताउनु भएको छ। विज्ञहरूबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरी संसदमा तथ्यमा आधारित बहस गर्न पार्टीका सांसदहरूलाई उपलब्ध गराइने कंग्रेसले जनाएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछिकै सबैभन्दा भयानक संकटमा परेको दावी गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित कम्युनिष्ट एकता सहकारी र पुनर्गठन विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो। प्रचण्डले देशभक्तिपूर्ण आन्दोलन र कम्युनिष्ट आन्दोलनबीच नङ र मासुको सम्बन्ध हुने चर्चा गर्दै देशलाई संकटबाट जोगाउन कम्युनिष्ट शक्तिबीच एकताको अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो। कुनै पनि प्रकारको मनोगतवादी भ्रम र कार त्यागेर राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकजुट हुन उहाँले सम्पूर्ण कम्युनिष्ट घटकलाई आह्वान समेत गर्नुभएको छ।
0: सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईलाई साधारण तारिखमा राख्न सकिने मुद्दाहरूमा अनावश्यक पक्राउ नगर्न सरकारका नाममा प्रतिषेधको आदेश जारी गरेको छ। तत्कालीन न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र न्यायाधीश टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा गरेको आदेशको पुनर्पाठ सार्वजनिक गर्दै सर्वोच्चले सो ठहर गरेको हो। आदेशमा बिना आधार र कारण प्रवृत्त धारणा र बदनियतपूर्वक पटक पटक थुनामा राखिएको उल्लेख गरेको छ। प्रसाईले दिएका सार्वजनिक अभिव्यक्तिले शान्ति सुरक्षामा असर पारेको भने सुरक्षा निकायको दावी वस्तुनिष्ठ रूपमा पुष्टि हुन नसकेको र बोलेकै आधारमा पक्राउ गर्न नमिल्ने सर्वोच्चले स्पष्ट पारेको छ। साथै प्रसाईका तीनवटा सवारी साधन चलाउन रोक लगाउने समेत कार्यबाट नागरिकको नेपालभर स्वतन्त्र आवतजावत गर्न पाउने मौलिक हकमा आघात पुगेको ठहर गरिएको छ। सर्वोच्चले अब उपरान्त प्रसाईका साधारण तारिखमा अनुसन्धान गर्न सकिने मुद्दामा पक्राउ नगर्न र उहाँका सवारी साधन आवत जावतमा बाधा नपुर्याउन आदेश समेत दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल पर्वतारोहण संघले 8,000 मीटर भन्दा अग्ला नेपालका थप 6 हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अगाडि बढ़ाएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा संघका अध्यक्ष फुर्गेलजी शेर्पाले मान्यता दिलाउनका लागि आवश्यक कामहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया सफल भएमा विश्वभर रहेका 8,000 मीटर भन्दा अग्ला हिमालको संख्या 20 पुग्नेछ, जसमध्ये 14 चुचुराहरू नेपालमै रहनेछन्। अघि बढ़ाएका चुचुराहरू लोसेसार, लोसे सेन्टर तथा कञ्चनजंघा र यालुङखाङ क्षेत्रका नयाँ शिखर रहेका छन्।
3: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आउँदो भदौ 23 गते काठमाण्डुको नयाँ बानेश्वर स्थित पुरानो संसद भवन परिसरमा स्मृति दिवस मनाउने भएका छन्। जेएनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आज पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएका हुन्। आयोजकहरूले कार्यक्रमको नेतृत्व आफूहरूले नै गर्ने तर त्यसको सम्पूर्ण व्यवस्थापन र खर्चको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखेका छन्। साथै असोज 15 गतेदेखि सोही भवनभित्र सञ्चालन गरिने 7 महायज्ञको व्यवस्थापन पनि सरकारले नै गर्नुपर्ने समाजले जनाएको छ। यसअघि नै सरकारले प्रत्येक वर्ष भदौ 23 गतेलाई जेएनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ।
2: नेपालबाट मलेसिया जाने श्रमिकका लागि 25 म्यान पावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट कायम गर्न खोजेको भन्दै सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले विरोध जनाएका छन्। मलेसियाको यो एकतर्फी निर्णयप्रति आपत्ति जनाउँदै नेपाल सरकार र व्यवसायीहरू यसको विरूद्ध एकै ठाउँ उभिएका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सीमित म्यान पावरलाई मात्रै पहुँच दिने निर्णयले सुस्त प्रतिस्पर्धा समाप्त पार्ने भन्दै आपत्ति जनाएको छ। संघले सूचीकृत भएका 25 म्यान पावरलाई निलम्बन गर्दै कड़ा आन्दोलनको चेतावनी दिएको छ। यता श्रम मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै मलेसियाको यो एकतर्फी सूची मान्य नहुने स्पष्ट पारेको छ। श्रम मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाएर गम्भीर चासो व्यक्त गर्नुभएको छ भने परराष्ट्र मन्त्रालय मार्फत साविकै व्यवस्था कायम राख्न पत्रचार समेत गरिएको छ।
3: अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालका पुरातात्विक र सांस्कृतिक सामग्रीको आयातमा कड़ा प्रतिबन्ध लगाएको छ। नयाँ नियम अनुसार नेपाल सरकारको आधिकारिक प्रमाणपत्र र कानूनी स्वीकृति बिना अब त्यस्ता ऐतिहासिक वस्तुहरू अमेरिका लैजान पाइने छैन। यो प्रतिबन्ध अन्तर्गत ईसापूर्व 32,000 1770 धातु, ढुंगा, माटो, काठ, चित्रकला र मानव अवशेष लगायत पुरातात्विक वस्तुहरू परेका छन्। साथै 13 शताब्दीदेखि सन् 1950 धार्मिक वास्तुकलाका सामान, हस्तलिखित ग्रन्थ र सांस्कृतिक सामग्रीलाई पनि आयात प्रतिबन्धको दायरामा राखिएको छ।
2: सरकारले वर्षायाममा बढ़ी हुने विद्युतको स्वदेशी खपत बढ़ाउन मौसमी महसूल घटाउने र धेरै बिजुली प्रयोग गर्ने ग्राहकलाई सहुलियत दिने तयारी गरेको छ। विराटनगरमा उद्योगी व्यवसाय संघको छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले उद्योगको उत्पादन लागत घटाउन र अतिरिक्त विद्युतको उपयोग बढ़ाउन महसूल संरचना परिमार्जन गर्न लागेको जानकारी दिनुभयो। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ क्षेत्रमा 9 नयाँ सब स्टेशन थपिने उहाँले बताउनु भएको छ।
3: झापाको दमकबाट प्रहरीले गत वर्षको जेएनजी आन्दोलनका क्रममा लुटिएको एक थान सरगन हतियार सहित मोरङ उर्लाबारीका 20 सुमन कर्णलाई नियन्त्रणमा लिएको छ। विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका कर्णको बयानका आधारमा दमक चार स्थित खैरबारीमा मेघ कम्बलमा पोखो पारेर लुकाएको अवस्थामा उक्त सटगन फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त हतियार कुन स्थानको प्रहरी टोलीबाट लुटिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालमा वैदेशिक लगानी र व्यापार प्रवर्धनका लागि नेपाल चेम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघबीच ऐतिहासिक सम्झौता भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रमका बीच चेम्बरका अध्यक्ष कमलेश अग्रवाल र एनआरएनएका अध्यक्ष डाक्टर हेमराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौतासँगै अब दुवै संस्थाले मिलेर नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउने, साना तथा मझौला उद्योगको विकास गर्ने र संयुक्त रूपमा लगानी सम्मेलन आयोजना गर्नेछन्। कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष अग्रवालले सम्झौताले प्रविधि हस्तान्तरण र लगानीको नयाँ ढोका खोल्ने बताउनु भएको छ।
2: जुम्लाका स्याउ किसानहरूलाई बजार र बिचौलियाको चिन्ताबाट मुक्त गर्दै चन्दन नाथ बहुदेशीय सहकारीले बगैंचामै पुगेर स्याउ खरिद गर्न शुरू गरेको छ। विगतमा बजार खोज्नुपर्ने र सस्तोमा स्याउ बेच्नुपर्ने बाध्यता झेल्दै आएका किसानहरूलाई सहकारीको यो कदमले ठूलो राहत पुर्याएको छ। सहकारीले यस वर्ष 3,00,000 किलो जुम्ली स्याउ संकलन गरी देशका ठूला बजारहरू काठमाडौँ, सुर्खेत र नेपालगंज पठाउने लक्ष्य राखेको छ। किसानलाई प्रोत्साहित गर्न बजार मूल्य भन्दा प्रति किलो 5 रूपियाँ बढ़ी दिँदै सहकारीले अधिकतम 90 रूपियाँसम्ममा स्याउ खरिद गरिरहेको छ।
1: इरानले इजरायललाई निरन्तर हतियार र सैन्य सहयोग उप्लब्ध गराएको भन्दै फ्रान्स र बेलायतप्रति तीव्र आक्रोश व्यक्त गरेको छ। इरानी उपराष्ट्रपति कामेज गाराबाबीले बेलायत र फ्रान्स केवल चिन्ता व्यक्त गरेर आफ्नो जिम्मेवारीबाट उम्कन नमिल्ने बताएका छन्। इजरायललाई हतियार दिनु त्यहाँ भइरहेको अपराधमा सीधा सहभागी हुनु सरह रहेको उनको टिप्पणी छ। फ्रान्स र बेलायतका 102 जना पूर्व कूटनीतिज्ञहरूले समेत आफ्ना सरकारलाई पत्र लेख्दै इजरायलमाथिको हतियार आपूर्ति र सैन्य सहकार्य तत्काल रोक्न माग गरेका छन्।
2: गाजामा निरन्तरको युद्ध र इजरायली आक्रमणका कारण मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या बढ़ेपछि सबगाने चिहानको संकट सिर्जना भएको छ। युद्धका क्रममा 40 भन्दा बढ़ी चिहान स्थल नष्ट हुनु र बाँकी भरिनुले गर्दा सर्वसाधारणले अन्त्येष्टिका लागि शास्ति भोग्नु परेको छ। अभावकै कारण स्थानीयवासीले आफ्ना मृतका आफन्तहरूलाई घरका बगैंचा, पाल, विस्थापित शिविर, विद्यालय तथा अस्पताल परिसरमा गाड्न बाध्य भएका छन्। कतिपय ठाउँमा एउटै चिहानमा धेरै शव पुरिएको छ भने पुराना चिहानमाथि नै नयाँ शव गाड्नुपर्ने अवस्था आएको छ। अन्त्येष्टि सामग्री र ठाउँको अभावका कारण खर्च महँगो भनेपछि धेरैजसो परिवारले भग्नावशेषका ईटा र कागजमा नाम लेखेर अस्थायी रूपमा शव गाडिरहेका छन्।
1: अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। आज पाटन दरबार स्क्वायरमा ट्रफी सार्वजनिक भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको छ। पाटनपछि काठमाडौँ र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ। नेपाल भलिबल लीगको यो पहिलो संस्करण हो। यसमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
2: पाकिस्तानमा आयोजना हुने 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल समावेश गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार प्रतियोगितामा क्रिकेट, फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराते, उसु र भलिबल सहित 28 खेलहरू समावेश गरिएका छन्। यो प्रतियोगिता आउँदो वर्ष अप्रेल 3 देखि 11 सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आयोजक पाकिस्तान र नेपाल सहित दक्षिण एसियाका 7 राष्ट्रको सहभागिता रहनेछ। पाकिस्तानले यसअघि सन् 1989 र 2004 साग खेलकुद आयोजना गरिसकेको छ।
1: नेपाल प्रिमियर लीग एनपीएलको आगामी तेस्रो सिजनका लागि काठमाडौँ गुर्खासले भारतीय पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतलाई टोलीमा अनुबन्ध गरेको छ। काठमाडौँ गुर्खासले सामाजिक सञ्जाल मार्फत भरतलाई पहिलो विदेशी खेलाड़ीका रूपमा टोलीमा भित्राएको जानकारी दिएको छ। 32 वर्षीय भारतसँग भारतको राष्ट्रिय टोलीसँगै आईपीएल र घरेलु क्रिकेटको लामो अनुभव छ। विकेट किपिङ र मध्य क्रमको ब्याटिङमा पोख्त भरतको आगमनले टोली थप मजबूत हुने काठमाडौँ गुर्खाजको विश्वास छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न अपील। पोस्ट भइसकेका सामग्री पनि तत्काल हटाउन सरकारको आग्रह। काठमाडौँका निजी होस्टेललाई सुधारका लागि 1 महिनाको समय अटेर गरे सिलबन्दी गरिने।
1: बागमतीका मुख्यमन्त्री थापाले भोलि विश्वासको मत लिँदै पक्षमा मतदान नगर्न कंग्रेसको ह्विप। मन्त्री चयनलाई लिएर नेकपा लुम्बिनीमा भाँड भइलो। पूर्व माओवादीलाई मात्रै अवसर दिएको आरोप।
2: जापानी इन्सेफ्लाइटिसबाट देशभर 21 जनाको मृत्यु। 25 जिल्लामा संक्रमण फैलियो। मलेसियाले 25 म्यान पावरलाई मात्रै अनुमति दिएपछि तीव्र विरोध। निर्णय असामान्य हुने सरकारको घोषणा।
1: इजरायललाई हतियार दिएको भन्दै फ्रान्स र बेलायतमाथि इरान आक्रोशित सैन्य प्रतिबन्ध लगाउन 102 पूर्व कूटनीतिज्ञको अपील निरन्तरको युद्धले मृतकको संख्या बढ़दै जाँदा गाजामा जिहानको संकट
2: र पाकिस्तानमा हुने साख खेलकुदमा 28 प्रतिस्पर्धा नेपाल सहित 7 राष्ट्र सहभागी हुने नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक भारतीय क्रिकेटर केएस भरत काठमाडौँ गोर्खाजमा अनुबन्ध
1: नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

यो गाउँ हो स्याङ्जाको साखर र यही गाउँ भित्र छन् एक यस्ता प्रेम जोडी, यी हुन् विमल र यिनी हुन् सारिका।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो। तपाईँ संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ त्यहाँबाट अगाडि?
1: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा, हामी क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
1: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। अनुभव पनि, हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ। हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं। त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ।
0: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो। यो छिटो भयो कि अथवा ढिलो भयो?
1: यस्तो थियो, म यसलाई त्यस्तो छिटो ढिलो भन्दिनँ। मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि। काठमाडौँमा आइसकेर पनि,
0: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
1: हजुर, शिक्षण त म विवाहपछि गरेको। म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
0: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ अहिले
1: मलाई लागेको थियो।
0: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
1: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि, हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
0: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
1: युवा सहभागितामा खुसी छु, युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ. तथापि अहिले अब 100 दिन कटेको पनि छ. 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्. त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ. मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ. राम्रै सोचिरहेको छु. अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कम से कम त्यो पक्ष पनि सकारात्मक पक्ष हो. सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ, त्यहाँको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक.
0: अहिलेसम्म संसदमा कति पटक बोल्नुभयो?
1: म अब मेरो 0 आवरमा बोलेको छु. त्यसपछि छलफलहरूमा भाग लिएको छु. अब कति पटक त ठ्याक्कै याद छैन. जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु.
0: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला तपाईँ त अब महनौर सिराहामा जन्मनु भयो होइन?
1: हजुर, सिराह.
0: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके? हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
1: विडम्बना छ. छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ. अब मेरो कर्मस्थल त महोत्तरी हो. महोत्तरीको सुगा मेरो घर त्यहाँ छ. त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको. त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु. 3 नम्बर क्षेत्रको बारेमा मैले समस्या धेरै उठाउन सकेको छैन, किनभने समय नै हुँदैन. शून्य समय 1 मिनटको कुरा हुन्छ. अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ. त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहको लागि बोलिनँ. त्यसको लागि म माफी चाहन्छु.
0: महोत्तरी र सिराह दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ अथवा गरिराख्नु भएको अभ्यास?
1: होइन, पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि
0: नै
1: राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले.
0: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने?
1: होइन, मेरो योजना छ. हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ, उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं. महत्वपूर्ण मुद्दाहरू एउटा त लागू औषधको छ, जुन मधेस प्रदेशमै एकदमै कहाली लाग्दो छ. त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं. दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्. महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस्, महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो. र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको. दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन, तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ.
0: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा अझै थप बनाउनु पर्ने हो कि?
1: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ. म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि. त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन. अब कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन. त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो, तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन. त्यसैले यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं? अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि, तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ.
0: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन. तपाईँले भने जस्तै जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष मधेसमा. त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाइँको लागि छोरी भन्दा पनि ज्वाइँमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
1: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या शिक्षित परिवारमा पनि होइन छोरी शिक्षित भइसक्यो छोरी आफू गर्न सक्ने भइसक्यो मैले किन दहेज दिने त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो दुवैजना चेतनशील हुनै पर्छ यो चेतनाकै कमी छ के अभिभावकमा त्यो अझै कमी छ यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौ जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो यस्तो खर्च गरिदिनु पर्यो उस्तो खर्च गरिदिनु पर्यो त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नुपर्ने हो कि त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको
1: दुइटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु
0: के हो कस्तो हो यो आदर्श विवाह
1: आदर्श भनेको यो पहिला दहेजको चलन थियो होइन अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि खर्च बेहोर्न सक्छ सक्दैन होइन त थाहा छैन तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो र अझ मधेसमा के थियो भने दुई थाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो यति साडी दिनु पर्यो अनि सामान दिनु पर्यो भाँडाकुँडा दिनु पर्यो अनि मलाई चाहिँ यो सब देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान संजोगवश बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन जस तिनजनकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो जम्मा पैंतिस जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ मलाई त त्यसपछि मलाई मतलबै भएन तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ क्या सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि राम्री बुहारी छ सबै चिज बुझ्नेछ गर्नेछ मलाई दाइजो चाहिएन भनेपछि मलाई कति गौरव लाग्थ्यो सम्मान लाग्थ्यो त्यसरी नै जस्तो मेरो छोरी छ म अरूलाई किन उदाहरण दिनु मेरो छोरीलाई मैले पढाइरहेको छु छोरा सराकमा केही कमी गरेका छैन मलाई पनि बुवा आमाले कमी गर्नु भएन मैले छोरीलाई पनि म मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्च नगर्ने खर्चले नै हो सबैभन्दा ऊ गर्ने होइन खर्च नगर्ने धेरै
0: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण
1: चेतनाकै कमी छ कि त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त्यो कम हुँदै जान्छ नि त सबै सजग हुँदै जान्छ
0: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन
1: छैन खासै सुरु भएको छैन अहिले एउटा अभ्यास के भइरहेको छ भने तर त्यसले खासै प्रभाव परेको छैन विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला सामूहिक विवाहको प्रचलन शुरू भएछ त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ एकदमै सिन्दूरले मात्रै दुला दुलै आउने दुवै पक्षबाट दुई दिन दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ. त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा.
0: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो. कानून समितिमा तपाईँ हुनुहुन्छ, संसदमा तपाईँले यात्रा शुरू गर्नुभयो, अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ?
1: यस्तो छ कि कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन. अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू. कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक रूपले कुरा चाहिँ भएको छैन. छलफलमै छ. अस्ति त्यही एक राउण्ड चाहिँ सभामुखजीसँग बसेर कुरा गर्यौं हामीले.
0: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू
1: होइन, सबै हुनुहुन्थेन, हामी दुई तीनजना थियौं. अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो.
0: त्यो बारेमा सल्लाह चाहिँ भएको छ.
1: सल्लाह भयो हजुर.
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ. विशेषत संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ. यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि भित्र प्रवेश गरेपछि हामी सबै हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना
1: हुन्छ? एकदमै त्यस्तो निकटता भएको भावना छ. त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन. अरू भित्र संसद भवनभित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौ, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ. तर पनि त्यस्तो भावना हामीसँग
0: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि. त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाक सबै गर्नुपर्ने खालको
1: त्यो भइरहेछ हुन त. तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं. विरोध गर्ने ठाउँमा विरोध गरेका छौं, सचेत गराउने ठाउँमा सचेत गराएका छौं र उहाँहरूलाई सब. तर पनि त्यस्तो भावना हामीसँग
0: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि. त्यस्तो विपक्षीको भए